मु देखी बाहेक कोही छैन कहिले मेरै सर्व हो जग। सत्य रज र तमगुण पञ्चै महाभूत जसै सृष्टिका पहिले मही थिए भगत कोही थिएनन् अरू जो देख्छौ अहिले सबै बुझ तिमी मेरै विभूतिहरू। सृष्टिका पछि फेर महाप्रलयमा मै एक रहन्छु भगत मुदेखि बाहेक कोही छैन कहिल्यै मेरै सर्व हो जग। सत्य निर्मल शुद्ध परमामै छु एक छैन दोस्रोहरू

सत दसई पैदाजी भर को कराए मैले चैतन्य पारे तसई चैतन्य हुन गए सकल विद्या स्वरूपमा पछि लागे जन्म गर्न ती वर्माले व्ययहरूमा फाँसी घरका बाहिर।

0: अकस्ना सुदैन जुन त रहले भत्केर घरको घरी सोहित रहले यसै संसारमा नसुन्न दिहे मरे।
1: सारा धर्म पुराना का विषय वर्ता कथा सुनी लागे फेरि सुधाउन कन सौन भनेका मुनि। छोट छैन दाम गए बुढो भयो यो सुन्दा कन तृप्त छैन कहिले इच्छा बढिआउने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने। यो चाहिँ देवीघातको किताबमा निकै भेद थियो अगाडि पढिने थिएन केही पनि होलन् बर्मन बुद्धि अलापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखी अनि चारै बेदहरू बनाइदिनु होला सजिलो भने। गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेका छन् मोबाइलमा भर्छन् जान बुवा जाए म गएर भन्दै चाँडो भन्छन् सबैले भरिरहेछन् त्यतातिर घुसाई कुण्डलमा बगे कि त्रिशुली भित्मा मिसिने खोला तपाईँ हामीको मरिने छोला माएन मर्नु होला शुद्ध जल पनि बग्दछ मनमा तिजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्ने हौ तिमी पनि देख्दैन चितले। हे भाइ हो मर्दछु मर्नलाई चढ्दैन काल केही गरी मलाई बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला। नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रति बर नराखी तैले बुहारी हरि सोही पाप अहिले पर्कटु नगयो त्यही पापले पमरी। दुई भातको गीत मैले लेखेको छु निन्द्राका वशमा सबै परि गए सीता बहुत रोने निन्द्राबाट बिउती कन त सम्झेर बिहाल हुने। रामसीता वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन् झलास बिउँदा केही पनि छैन झर्सङ्ग बिहाल भएर बसेछन् रे रामले छोडेर हिँडेछन् रे अब कहाँ जाने वृन्दावनको जङ्गलमा एक्लै परियो माइमै केटेगरी त्यसो भनेको छ। पानीको पनेरो फुलबारी अँधेरो गजुर बसाउनै रह्यो उठ न उठ सिलके दाजु हो पूर्वै उजेलो भयो। अहि रातभरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु।

0: देवीको महिमा अपार बुझानु लीलाउ नायिका सब मत्खानी ताउली तसला पानी खाने अम्खरा धेरै गरी चढेर नबोल त केटो अङ्ग्रेजीको घर फरा ए नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी ना जीवनको समार नगरे आउँदैन जोबान तिरी दालचिनी छकरा अलैची सुकुमेल सिगरेटलाई चाहिने सलाई यो गाउँ भरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई हे नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी आफ्ना जीवनको समारा नगरे आउँदैन जोबान फिरि भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु बन तलाई हे मूर्ख तत्त्व सबै विचार बगबा त गर्छस् किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छाडी मर्नु छ तैले नै त पछाडि भने उसले धम्की दिन्छ
1: हे राजन सुनिदेऊ सत्य माईमा विस्तार गर्छु यहाँ सत्यले गरे कृति अन्त्य रहने जानी लिनु सब धर्मै पूर्वक राज्य पालन गरी गर्थे ती राजा अनि सन्तान केही नहुँदा सधैँ ती रहने अत्यन्त दिगदार बनी एक दिन सामु भएर नारी निरपकी यो बिन्ती गर्छिन् त दुखी छौ महाराज हामी बहुतै सम्पन्न हुँदामा सोध्नुहोस् गुरुका गएर अहिले कुन कर्मले यो गरी छोरो जन्म न जान्छ पूर्ण जुनीको सम्पूर्ण बाधारी सन्तानदेखि रहित भएर रहँदा भन्छन् अपुत्री पनि मर्दामा पनि पिन्न पानी नमिलाने छुट्नेछ स्वर्गाई पनि यस्तो धेर बिलाप गरेर दुखी भई रुइन्ती रानी अनि सम्झाइकन रानीलाई सब बात उठे ती राजा पनि पहुँची आश्रममा वशिष्ठ मुनिका सङ्गमा सुझाए तहाँ हे सर्वज्ञ गुरु कसो गरे हुनन् छोरा मलाई सन्तान त तिमीलाई छैन निरपते यस्तो बताए तर छोराको मुखसम्म हेर्नु छ भने एउटा प्रतिज्ञा गर त्यही बालक यज्ञमा बलि गरी हुन्छौ भने त्यो गरी होला पुत्र असल उनै बरु नको हुँदैन दोस्रो गरी राजाले मनमा विचार गरिदिए यसै कसरी फिरुँ छोराको मुख हेरी पितृ ऋण त छुट्नेछ मेरो बरु यस्तो धेर बिलाप गरेर दुखी भई रुन्ती रानी अनि सम्झाई सब रानीलाई सब बात उठे ती राजा पनि पहुँची आश्रममा वशिष्ठ मुनिका सङ्गमा सुझाए तहाँ हे सर्वज्ञ गुरु क

आए फेरी वरुणजी दृढ़ पधारी, पूजा करे निरपति जे गरी भक्ति बारी। विनती करे वरुण को सवदात आओस, यो पुत्र यज्ञ पशु लाए कहो जाओ। दातै न उम्रिदिनु छैन बलि भनेर, देखिन्छ शस्त्रहरूमै कुरा सुनेर। यति भनी वरुण घरतिर फर्की आए, राजा खुसी भइन् वारण गर्न लाए।

चौरासी घुम्दै घुम्दै मानवको छोरा पाइँदो भनेर पाइन्छ।

हरे हर बनाऊ हरे बनाऊ पति ईश्वरको माया भनि यस्तो छ भक्ति गरौँ दाजु भाइ खुला गरौँ बाटो यति राम्रो शरीर पनि होइजान्छ मारो बाँधेर

नलायक गोपिनीहरू गोकुलमा छैनन्। चन्द्रबाबु नारायण र कृष्णजीले खोज्न लाग्नुभयो, अहिले सरस्वती गोपिनी नारायण छैन।

नारायणा हो किनवाने देखी झेल आमा चाहिँ झेल परेका बाबु बसिरहेको देवकी दुवै झेलमा छोरछोरी जन्मे सके फेरि कंसले मार्चा भन्ने उता पीर भएकाले नारायण भैराको चलेना गो।

नारायण कस्तो भइरहेको भने अघि पनि छोरा छोरा कंसले मारे एउटा तेर गयो बल्ल बल्ल पाको छोरीले कंसले मारिहाल्छ नारायण।

0: नारायण
1: हो यस्तो छलफल माता पिताको सुनिसकेपछि सानो नानी बालाको के भन्छन् मैले नारायण धन्दै मान

0: नारायण हो तर एउटा काम गर्नुपर्छ हजुरहरूले किनभने मलाई जिउ कपेर चाहिँ गोकुलमा लगेर सेवा गर्नु पुग्नुपर्छ नारायण यस्ता
1: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
2: अब के त धामीकोमा नि धामीकोमा होइन अब इन्द्रदिन त बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
1: त्यहाँ चाहिँ के हुन्छ नि
2: त्यहाँ के हुँदैन नपत्या सुन त
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
4: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिच बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
8: आँखा शिविर बस्ने सम्बन्धी सूचना नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई बाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौं शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ
9: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8 जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोकाट सुनखानी
8: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा सम्पर्क नम्बर 9851717367 9863318210
6: सूचना सूचना सूचना 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ मिति 2083 साल असार 6 गते शनिबार समय बिहान 7 बजे स्थान विद्यालयको प्रांगण दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
10: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
6: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
11: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
12: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
6: तपाईं गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
12: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
6: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
13: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
6: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
13: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
12: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
6: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
6: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल को व्यवस्था रहेको। सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। सम्पर्क नम्बर 9844463522 9844463522।
14: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
15: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
14: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
15: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
14: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
16: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
17: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
17: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
17: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
18: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
6: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
18: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
6: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
18: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
19: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
6: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
20: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
21: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
20: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहि नजाउ त्यतै।
22: हाम्रा सेवा तथा सुविधाहरू:
23: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
22: दाँतमा हिरा राख्ने,
23: सुनको खोल राख्ने
22: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
23: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
6: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना:
20: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
19: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
19: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
20: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
19: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
6: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
19: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
6: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ।

0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
5: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वास

0: मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494215542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: नमस्कार। कार्यक्रम सुनौलो बिहानीको प्रतीक्षामा रहनुभएका तमाम आदरणीय श्रोता मित्रमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म विदिता। प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा र लामा गुरु डुक्पा लामा। असल कर्मभित्र आफूलाई चिनाउने रहर हामी सबैसँग छ। यी रहर उत्साह उमङ्ग प्रत्येक बिहानी सधैँ आउने गर्छन्। हरेक बिहानीले दिने ऊर्जा र शक्तिलाई सुन्दर बिहानी बनाउनको लागि हामी सबै प्रतिबद्ध छौं। यही प्रतिबद्धतालाई थप बलियो बनाउन कार्यक्रम सुनौलो बिहानीका साथ तपाईँको आवाज भनेर हरेक दिन तपाईँको घर दैलो र चुलोमा आउने गर्छौं। एक दिन दुई दिन हुँदै महिनौं अनि वर्ष भएर युग बितिरहेको छ। समयले मानिसलाई यसरी नै चलायमान गराइरहेको छ। यही समयलाई हुत्याउने क्रममा, यही समयलाई अगाडि बढाउने क्रममा बिहानी सबैभन्दा पहिला हाम्रो जीवनको उमङ्ग बनेर आउने गर्छ। बिहानीको यो कार्यक्रममा बसेर आफू र आफूलाई सुनौ, आफ्नो लागि सुचौ र दिनभरको शुभ कार्यको लागि पूर्व तयारी गरौं। आज तपाईँको राशिफलमा के कुराहरू उल्लेख गरिएका छन्? पण्डित बद्री प्रसाद सापकोटाको सुमधुर वाणीमा राशिफल सुनौ।
1: मन राखुन सबले दुर्योधन समान कर्णै समान दानमा तगत श्री बलरामकै जति हो सबातकै काममा राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार।
3: रेडियो सैलो सामुदायिक एफएम बैंड थोप्लो 7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ शुक्ल पक्ष सन 2026 जून 17 तारीख आषाढ़ 3 गते बुधवार तृतीय तिथि उत्तरायण ग्रीष्म ऋतु रौद्र नाम संवत्सर पुनर्वसु नक्षत्र गद जोग मिथुन राशिको पश्चिममा पहिलो चन्द्रमा छन्। सायद गर्दा सुख हुने आजका जोगिनी आग्नेयमा छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी पाउने आजका दिन 34:35 बजेका छन्। उदय 5:10 अस्तय 19:00 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
4: मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आफन्तको लागि समय खर्च हुन्छ। तपाईँले कुनै कुराको पनि ढिबी नगर्नुहोला। ढिबी गर्नुभयो भनेदेखि केही अप्ठ्यारो पनि आउँछ। त्यस कारणले अनि आफूले बोल्दाखेरिमा अलिकति होसियार राखेर बोल्ने बानी गर्नु। वृष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँले विश्वास गरेका मानिसले त्यो धोका दिनेछन्। तपाईँको स्वास्थ्य अलिकति केही गडबड हुन पनि सक्छ र सावधानी अपनाउनु पर्ने पनि देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। फलदायी हुन्छ। तपाईँको महत्वपूर्ण काम बढ्न सक्छ। व्यापार वा कृषिजन्य कारोबारबाट काम बढ्ने सम्भावना देखिएको छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले सार्वजनिक सभा समारोहमा सहभागी हुनुपर्नेछ। नोकरी वा गरेको काम त्यति राम्रो नहोला तापनि छाड्ने अवस्था भएको छैन, नछाड्नुहोस्। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँका व्यवहारका अप्ठ्याराले समस्या निकाल्न सक्दछ। तपाईँको हौ तपाईँको त्यही समस्याको लागि धन खर्च पनि केही हुने सम्भावना पनि देखिएको छ। खर्च गर्दाखेरिमा अलि होस राखेर विचार पुर्याएर गर्नुहोला अनि राम्रो उत्साहपूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मन कतै लोभ लालचतिर जान सक्छ। होस गर्नुहोला, लोभ गर्नु हुँदैन त कसैको केही चिजमा पनि। लोभ गर्यो भनेदेखि त्यसले सजाय दिन्छ र मनस्थिति एकदम दह्रो पारेर विचार गहिरो गरेर विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको शिक्षा क्षेत्र ठिकै छ, शिक्षामा मेहनत गरे अनुसार सफलता हुने देखिएको छ, विचार पुर्याएर काम गर्नु सफल हुन्छ। त्यसै राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँका शत्रुहरू परास्त हुनेछन्, नयाँ काममा सहभागी हुनुपर्ने छ, व्यवहारिक कठिनाइका कारणले गर्दाखेरिमा अलिकति केही टाउको दुख्ने केही व्यथाहरू त्यस्तो हुन सक्ने सम्भावना छ, त्यस कारणले आफूले बडो धैर्यतापूर्वक गरेर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको कुनै देवालय मठ मन्दिरको यात्रा हुनेछ, सार्वजनिक सभा सम्मेलनमा सहभागी हुनुपर्ने पनि देखिएको छ, त्यहाँ इष्टमित्रहरूसँग भेटघाट पनि हुने सम्भावना छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो समाचार सुन्न सक्नुहुनेछ, आज तपाईँले देवालय कोही मठ मन्दिरहरूको महत्वपूर्ण ठाउँको यात्रा गर्नुपर्ने सम्भावना देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, कतै घाउ चोट लाग्न सक्ने सम्भावना छ, केही होसियारै गर्नुहोला, अब केही कतै धन लाभको जोग पर्छ र त्यो धन केही खर्च हुने सम्भावना पनि देखिएको छ, धैर्यतापूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँले शिक्षाको परामर्शदाताका रूपमा काम गर्ने अनुकूल मिल्नेछ, तपाईँको मनमा अति सन्तोषजनक पनि हुन सक्ने सम्भावना छ, आय आर्जनमा राम्रो हुने देखिएको छ, विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz चरीपुर चली घ्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: तपाईँको दिनभर कस्तो रहन्छ भन्ने संकेत स्वरूप पण्डित बद्री प्रसाद सापकोटाको मधुर वाणीमा राशिफल अंश सुनिसक्नु भएको छ। यो राशिफलले पक्कै पनि तपाईँलाई आजको दिन कसरी अगाडि बढाउने भन्ने कुरा निर्धारण गर्न सहयोग गर्ने। श्रोताबिन, हामी सफलतामा फुरुङ्ग हुन्छौ अनि दुःख पर्दा छटपटाउँछौ, पुनः नयाँ बिहानी आउनेछ भनेर हामी आशावादी भएर बाँच्नुपर्छ। यस्तो विचार राखी आत्माले पहिचान लिन खोजेको सत्यको यथार्थसँग परिचित हुन सुनौलो बिहानीले सिकाउँछ। सूर्य उदाएपछि अस्ताउँछ, शुरू भएपछि यसको अन्त्य अवश्य हुन्छ। समयलाई पर्खनुपर्छ, बिहानीले हामीलाई पर्खन सिकाउँछ। केही समय हामी लामा गुरु डुप्पा लामाको लामा राशिफल सुन्ने प्रयत्न गरौं। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डुप्पा लामा।

0: 前波杨萨昆就金对金，我们林拉就把他见呼。आज विक्रम संवत 2083 असार 3 गते बुधवार जून 17 तारीख बुद्धिस्ट पात्रा अनुसार आज दावांग बसुम 3 गते चरणीमा र आज छेवर गरी किसान दिन राम्रो छ। आजको छुनी परेको छ खेजर। आजको जोके छ नयाँ बच्चाको नवरन गरी नाम राख्नु नहुने दिन परेको छ। यस्ता दिनमा नवरन गरेर नाम राख्यो भने त्यसले अनेक विभिन्न खालको विघ्नबाधहरू आउन सक्छ। आजको भूमतुङ अथवा जोगिनी अज्ञाय परेको छ, यसलाई पछाडि पार्नुहोस् राम्रो हुन्छ। लो वर्ग
1: लाल गाई गुरुको मित्रलाई जो सक्छ देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। काग्रो गाई गुरुको मित्रलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। हेलो बिरालो गुरुको मित्रलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। दुख्लो गरुल गुरुको मित्रलाई जो सक्छ देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। ढुल्लो नाग गुरुको मित्रलाई सिंहा देखिएको छ, घर घर सिंहमा थाकटु गर्नु सक्छ, चोट पुर्याउनु सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ।
0: तालो घोडा वर्गको मित्रलाई आज सिसा यहाँले गरेको कामहरू अधुरो रहने, शत्रुले च्याप्न सक्ने, अप्ठ्यारो हुन सक्छ, अलि विचार गरेर अगाडि बढ्न राम्रो हुनेछ। लुग्लो भेडा वर्गको मित्रलाई आज राम्रो, यहाँले पनि गरेको गर्नु खोजेको काममा सफलता प्राप्त हुनेछ। टेलो बाँधा वर्गको मित्रलाई आज राम्रो, तपाईँले पनि गर्नु खोजेको कामहरू एकदम सफल भएर अगाडि बढ्नेछ। झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो, तपाईँले गर्नु खोजेको कामहरू कुनै पनि विघ्न बाधा नभएको देखिन्छ। खिलो कुकुर वर्गको मित्रलाई धर्मको दिदी, धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् राम्रो हुनेछ। फक्लो बदल वर्गको मित्रलाई आज लासा, टाढो यात्रा अधिकार भार, व्यापार व्यवसाय पढाइहरू एकदम सफल भएर तपाईँको जोगले बताएको छ।
2: तपाईको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला।

0: श्रोता आज बुधबार रेडियो शुभारम्भ बिहान पाँच बजेदेखि भइसकेको छ। पाँच बजेदेखि पाँच पन्ध्रसम्म रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो। पाँच पन्ध्रदेखि पाँच बीससम्म पण्डित बद्री प्रसाद सापकोटाबाट स्तुति पुराण कथा सुनिसक्नु भएको छ। पाँच बीसदेखि छ बजेसम्म भजनहरू सुनिसक्नुभयो। छ बजेदेखि छ तीससम्म सीआईएमबाट साझा खबर सुनिसक्नुभयो। छ तीसदेखि सात बजीसम्म अहिले सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ। सात बजीदेखि सात तीसम्म सैनुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। सात तीसदेखि आठ बजीसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। आठ बजीदेखि आठ पन्ध्रसम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। आठ पन्ध्रदेखि नौ बजीसम्म सैलुङ सम्वाद पुनः प्रसारण सुन्न सक्नुहुनेछ। नौ बजीदेखि नौ पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजीसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। दस बजीदेखि दस पाँचसम्म थामी भाषाको समाचार, दस पाँचदेखि एघार बजीसम्म पप गीतहरू, एघारदेखि बाह्रसम्म हिन्दी गीतहरू, बाह्रदेखि एकसम्म लोक दोहोरी गीत, एकदेखि दुई बजीसम्म चलचित्रका गीत, दुईदेखि दुई पन्ध्रसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। दुई पन्ध्रदेखि तीन बजीसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। तीन बजीदेखि तीन पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। तीन पन्ध्रदेखि चार बजीसम्म लोक दोहोरी गीतहरू, चार बजीदेखि चार पन्ध्रसम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। चार पन्ध्रदेखि पाँच बजीसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। पाँच बजीदेखि छ बजीसम्म निकै मिठा मिठा बाल गीतहरू सुन्न सक्नुहुनेछ। छ बजीदेखि छ तीससम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। छ तीसदेखि सात बजीसम्म गीतहरू सुन्न सक्नुहुनेछ। सात बजीदेखि सात तीससम्म फेरि पनि गीतहरू नै सुन्न सक्नुहुनेछ। सात तीसदेखि आठ बजीसम्म सीआईएनबाट साझा खबर प्रसारण हुनेछ। आठ बजीदेखि आठ पैंतालिससम्म सम्झनाको चौतारीमा कार्यक्रम सुन्न सक्नुहुनेछ। आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजीसम्म निकै पुराना आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ भने दस बजे रेडियोको सेवा बन्द रहनेछ।
1: श्रोताबिन, यो त भयो कार्यक्रम झलक। कार्यक्रम झलकपछि अब भने तपाईँलाई अत्यन्त मिठो र सुन्दर स्वदेश गान सुनाउने बेला भएको छ। यो नेपाली सिरुजाली संसारमा लम्किन्छ। श्रोताबिन, भर्खरै तपाईँले रेडियो सैलुङ दोलखाबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक श्रवण गरिसक्नु भएको छ। अब भने दोलखा र दोलखा आसपासमा गुन्जने लोकभजन तपाईलाई सुनाउँछ। हामी सबैलाई थाहा छ, नेपाल संस्कृतिको सुन्दर बगैंचा हो। हिमाल, पहाड र तराईको विविधताले भरिएको सुन्दर बाग हो। यी बागमा रंगी विरंगी फूलहरू फुले जस्तै यहाँ विभिन्न फरक फरक धर्म, संस्कृति र परम्परा छन्। रंगी विरंगी चरा चुरुङ्गीका मीठा गीत जस्तै धेरै किसिमका भाषा छन्। मठ, मन्दिर, गुम्बा, मस्जिद र गिर्जाघर छन्। यहाँ अनेकौं चाडपर्व, रीतिरिवाज र प्रचलन छन्। अनेकौं वुहानबाट निस्केका पवित्र नदी जस्तै यहाँ अनेकौं परम्परा र मान्यता छन्। नेपाल विभिन्न जातिहरूको संगम स्थल पनि हो। यसलाई विभिन्न जातका फूलबारीको साझा फूलबारी पनि भनिन्छ। यिनै विविधतामा समाजको जगमा नेपाली संस्कृति, समाजको असल व्यवहार, मान्यता र भावना एउटै स्वरूप हो। सयभित्र तमाम जात जाति भाषा भाषी र धर्मावलम्बीका विचार र भावनाहरू मिलेका छन्। यही संस्कृतिको एउटा रूप रामायण वाचन नेपाली संस्कृतिको अमूल्य निधिको रूपमा लोकले स्वीकार गरेको छ। दोलखा सैनिक गाउँपालिका वडा नम्बर सात निवासी आदरणीय ज्येष्ठ जनहरूले वाचन गर्नुभएको यो रामायणको श्लोक तपाईँलाई सुनाउँदैछु। रामायणको श्लोक वाचन गर्दै हुनुहुन्छ दोलखा फर्स्ट निवासी ज्येष्ठ जन बलराम बुढाथोकी र केदार पाण्डे।
2: श्री रामका शरण अरविन्द मुनाले अत्यन्त चिन्तन गरी ताई हनुमान हेरी रहो पार तरी सीताजी कन

0: श्रोताबिन हाम्रो समाज यिनै इन्द्रियहरूको संगम हो जहाँ विभिन्न संस्कार संस्कृतिहरू रमेका हुन्छन् जमेका हुन्छन्। भजन श्लोक रामायण विभिन्न कहावतहरू हाम्रा फरक फरक संस्कृतिहरू हुन्। त्यही संस्कृति मध्ये सबैका मुखमा कण्ठस्थ रहेको रामायणको श्लोक तपाईँले सैलुङ निवासी ज्येष्ठजन बलराम बुढा थोकी र केदार पाण्डेको यो निकै मिठो आवाजमा सुन सक्नु भएको छ। नेपालमा अनेक जाति र संस्कृतिहरू छन्। यी संस्कृतिले सँगै हाँसौं, सँगै बाँचौं र मिलेर अगाडि बढौं भन्ने सन्देश दिन्छ। हाम्रो समाजमा विभिन्न व्यवहारबाट नै संस्कृति जन्मिन्छ। यिनी संस्कृति संस्कार धर्म र परम्परालाई जीवनमा उपयोग गर्न सके जीवनलाई सुसंस्कृत बनाउन सकिन्छ। त्यसैले हाम्रा अग्रज ज्येष्ठजनहरूले आफ्नो जीवनलाई सुसंस्कृत बनाउनको लागि समाजलाई अगाडि बढाउनको लागि धर्म संस्कार र परम्परालाई अँगाले। यही धर्म संस्कार र परम्पराको एउटा स्वरूप हो। फेरि पनि म तपाईँलाई आदरणीय ज्येष्ठजन केशर बहादुर बस्नेतले गाउनु भएको रामायणको श्लोक फेरि पनि राख्दैछु।
1: जान्तेको सभरि पलो अमिगो पम्फा भनेको भनी।

0: बर्मन का लड़का बने हनुमान ज्योति कौन बने, बर्मन का लड़का बने हनुमान रंग का हजूर मापन। जल्दी पर्वत को ऊपर पूरी गए छाया विषे राम रहे, सुग्रीव लाई खबर बिना भनिता जल्दी हनुमान गए। आज्ञा पाएर सूर्य बजिले दर्शन प्रभु को गरे, सब विस्तार सुनी मंत्री मगन का राजा बनाए पनि।
1: श्रोता वहाँ हुनुहुन्थ्यो दोलखा सैलुङ निवासी ज्येष्ठजन किशोर बहादुर बस्ने आदरणीय ज्येष्ठजनले रामायणका श्लोकहरू यसरी वाचन गर्नुभएको थियो। जसरी फुलबारीमा सयपत्री, गुलाब, कमल, बेली, चमेली, जाई, जुहीले सुन्दर बनाएको हुन्छ, त्यस्तै हाम्रो समाजमा पनि यसै मूल्य मान्यताले हाम्रो समाजलाई सुन्दर बनाउन सहयोग गरेको छ। श्रोताबेन कार्यक्रम सुनाउनु बिहानी सुन्दै हुनुहुन्छ। असल कर्मभित्र आफूलाई चिनाउने रहर हामी सबैसँग छ। यी रहर उत्साह उमङ्ग प्रत्येक बिहानीसँगै आउँछ। तिनी बिहानीसँगै हामीले नयाँ उमङ्ग र ऊर्जा लिएर तपाईँ सामु उपस्थित हुने गरेका छौँ। फेरि पनि तपाईँलाई म अर्को सुन्दर भजन सुनाउँदैछु, सुन्दर रामायणको श्लोक सुनाउँदैछु। आदरणीय ज्येष्ठजन इन्द्रमान सापुटाको आवाजमा सजिएको यो रामायणको श्लोक तपाईँलाई म कार्यक्रमको अन्त्यमा राख्दैछु।

0: कार्यक्रम सुनाउने बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनाउने बिहानीमा हामीले आदरणीय ज्येष्ठ जनहरूका मौलिक भजनहरू पनि सँगसँगै जोड्यौं। पण्डित बद्रीप्रसाद सापकोटाबाट राशिफल आउँछ, लामा गुरु दुक्पा लामाबाट लामा राशिफल, रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक, यो पनि दोलखा र दोलखा आसपासका ज्येष्ठ जनहरूले हुर्काउँदै बढाउँदै र संरक्षण गर्दै आजसम्म ल्याइपुर्याएको लोक भजन, लोक संस्कृति, लोकले गाउने श्लोकहरू तपाईँलाई सुनाउने आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि बिहान फेरि यी र यस्तै प्रसंगसँगै तपाईँ सामु आउनुहुनेछ। रेडियो सुनेर सात दिन हुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीबाट पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु दुक्पा लामा सँगै कार्यक्रम प्रस्तुता म भूमिका पनि सँगै बिदा माग्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। द्वितीय राहदानी छपाई सम्बन्धी करिब 7 अरब 65 करोड़ रूपियाँको ठेक्कामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 1 वर्षपछि अनुसन्धान अघि बढ़ायो। मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो वात्तै बढ़्यो। र 33 वर्ष अघि चोरी भएको दोलखाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको नक्से प्रधान खलकको कुल देवता आकाश भैरवको चोरी स्वदेश फर्काइयो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 98 49 65 62 98 49 18 65 62। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको छ। ओडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पूर्ण संरचना, शस्त्र, संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढ़ाएको हो। यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशन अघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै 5 प्रदेशमा नयाँ नेतृत्व चयन गरिसकेको छ। पार्टीका महामन्त्री करवेन्द्र बोर्ला कोटीले हालसम्म देशभर 6,783 वटा ओडा मध्ये 4,363 वटामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म 753 स्थानीय तह मध्ये 609 पालिकामा नयाँ नेतृत्व चयन भइसकेको छ। त्यसै गरी 77 जिल्ला मध्ये 64 जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ कार्य समिति गठन गरिएको रासोपाले जनाएको छ। हेलो सरकार प्रणाली पछिल्लो समय करिब सरकारी निकाय र नागरिक बीचको संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणाली, बहु च्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापनमा उल्लेखनीय सुधार आएको हो। सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रमा सहज पुर्याई तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले संचालनमा रहेको हेलो सरकार प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्वपूर्ण अवरोधको रूपमा स्थापित हुँदै गएको छ। विद्युतीय राजधानी ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अरब 65 करोड़ रूपियाँको ठेक्कामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 1 वर्षपछि अनुसन्धान अघि बढ़ाएको छ। आयोगले राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरी छानबिन शुरू गरेको हो। यस प्रकरणमा अन्य उच्च पदस्थ अधिकारीहरू पनि को पनि अनुसन्धान गर्ने तयारी भइरहेको छ। ठेक्का प्रक्रिया, मूल्याङ्कन, प्राविधिक योग्यता र राजनीतिक पहुँचका विषयमा विवादित बनेको प्रकरणमा सरकारले समेत चासो दिएपछि अख्तियारले अनुसन्धान तीव्र बनाएको स्रोतले बताएको छ। एकातर्फ ठेक्कामै सेटिङ र अर्कोतर्फ ठेक्का पाएको 19 महिनासम्म पनि पासपोर्ट छाप्न नसकेपछि यस प्रकरणको छानबिन अघि बढ़ाइएको हो। 1 वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक खरिद नियमावली मिस्दै भागभण्डाको आधारमा ठेक्का दिएको आरोप लगाउँदै आएको थियो। उजुरी परे पनि 1 वर्ष निष्क्रिय देखिएको अख्तियारले पछिल्लो घटनाक्रमपछि अनुसन्धान तीव्र पारेको स्रोतले बताएको छ। 2 प्याकेज बनाएर दिएको ठेक्का जर्मन कम्पनीले पाएको थियो। 1 अरब 55 करोड़को ठेक्का आईडी सर्विस 6,55 करोड़को ठेका भेरी डाइसले पाएको थियो। मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो वात्तै बढ़ेको छ। काठमाडौँ उपत्यका बाहिरका पहाड़ेदेखि तराईका जिल्लासम्म ग्यासका लागि 24 घण्टा लाइन बस्नु परेको विक्रेता र उपभोक्ताले गुनासो गर्नुभएको हो। सरकारले आपूर्ति सहज बनाउन र सबै उपभोक्ताले समान रूपमा ग्यास पाउने भनेर आधार सिलिण्डर नीति ल्याए पनि त्यसले समस्या समाधान गर्नुको सट्टा झन बल्झाएको व्यवसायी र उपभोक्ताको आरोप छ। अमेरिका, इजरायल र इरान बीचको तनावले इन्धन आपूर्तिमा परेको जोखिम देखाउँदै नेपाल आयल निगमले आधा सिलिण्डर ग्यासको नीति ल्याएको थियो। बजारमा ग्यास अभाव समस्या हल गर्न भन्दै निगम संचालक समितिको अनुरोधमा 19 फागुन 2082 7.1 किलो ग्यास मात्रै भरेर बजारमा पठाउन थालिएको थियो। शुरूमा जम्मा 15 दिनको लागि भनेर लागू गरिएको यो प्रावधान 3 महिना बितिसक्दा पनि पुरानो लोकन हुन सकेको छैन। छोटो समयको संकट टाँड ल्याइएको नीति उल्टै बजारमा ग्यास अभाव गराउने मुख्य कारक बनेको उद्योगी व्यवसायीले आरोप लगाउनु भएको छ। दोलखामा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ। यसको संरक्षणको लागि जिल्लाको जेरी नगरपालिकाले पञ्चेबाजाको संरक्षण र प्रवर्धन अभियान शुरू गरेको छ। एक रिपोर्ट। दोलखामा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको भन्दै जिल्लाको जिरे नगरपालिका पञ्चेबाजा संरक्षण र प्रवर्धन अभियानमा जुटेको छ। परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्धन गर्दै युवा पुस्तामा सिप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा नगरपालिका जुटेको हो। नगरपालिकाले नगरभित्रका महिला तथा पुरूषहरूलाई पञ्चेबाजा बजाउने तालिमहरू प्रदान गरिरहेको छ। नगरपालिकाले तालिम दिए सँगै पञ्चेबाजा बजाएर केही आमदानी गरिरहेको बताउनुहुन्छ तालिममा सहभागी हुनुभएको जिरी नगरपालिकाका रश्मिला जिरेल।
3: नौमती पञ्चेबाजाको ट्रेनिङ लिएर पनि हामीले नगरपालिका भरि चाहिँ हामीले गर्यौं होइन त, अहिलेको यो 10 दिने ट्रेनिङले चाहिँ हामीलाई एकदम उत्साह बढाएको छ कि यसले चाहिँ।
0: नगरपालिकाले पञ्चेबाजा संरक्षण गर्न भन्दै गत आर्थिक वर्ष 15 दिन र चालू आर्थिक वर्ष 10 दिन दिएको तालिम निकै प्रभावकारी भएको र तालिम प्राप्त गरेपछि नगरमा हुने हरेक कार्यक्रममा पञ्चेबाजा बजाउने योजना रहेको बताउनुहुन्छ जिरी नगरपालिकाका अर्का स्थानीय सन्जु माझिरेल।
4: जुन पहिलो सेसनमा हामीले 15 दिनको ट्रेनिङ गर्यौं त्यसमा पनि नगरपालिकाले गरेका कार्यक्रमहरूमा चाहिँ पञ्चेबाजा चाहिँ हामीले प्रस्तुत गर्न पाएका थियौं। त्यसको लागि नगरपालिकालाई पनि धन्यवाद। आउँदो दिन अनि आउँदो कार्यक्रमहरूमा पनि उहाँहरूले जति हामीलाई निमन्त्रणा गर्नुहुन्छ, जो जति आउनुहुन्छ हाम्रो जिरी नगरपालिकामा, उहाँहरूलाई चाहिँ हामीले रमाइलोसँग चाहिँ हामीले यो पञ्चेबाजा प्रस्तुत गरेर चाहिँ देखाउन पाऊ।
0: नगरपालिकाले पञ्चेबाजा बजाउने तालिमसँगै समूहगत रूपमा पञ्चेबाजाहरू समेत प्रदान गरिरहेको छ। नगरपालिकाले हाल जिरीका 40 जना भन्दा बढ़ीलाई तालिम दिइसकेको जनाएको छ। जिरी नगरपालिकाले परम्परागत कला संस्कृतिको संरक्षण र प्रवर्धनमा शिप विकास सम्बन्धी तालिम प्रदान अनुदान लगायतका व्यवस्था गरिरहेको बताउनुहुन्छ जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल।
5: पञ्चेबाजा मात्रै होइन, हाम्रा मौलिक संस्कृतिहरू, हाम्रा मौलिक रीतिरिवाजहरू बिस्तारै लोप हुँदैछ। यस्तो अवस्था देखिसकेपछि जिरी नगरपालिकाले के कुरा एउटा महसुस गर्यो भने यो हाम्रो मौलिक बाजालाई, मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्छ, बचाइराख्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले विभिन्न समूहहरूलाई हामीले बाजा किनिदिएर त्यस पछाडि विभिन्न तालिमको आयोजना गरेर यो बाजा बचाउने, यो हाम्रो संस्कृतिलाई बचाउने हामीले प्रयत्न गरिरहेका छौँ।
0: जिरी नगरपालिकाको पञ्चेबाजा संरक्षण यो अभियानले एकातिर नेपाली मौलिक संस्कृति जगेर्ना गरेको छ भने अर्कोतिर महिला सशक्तिकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण समेत प्रस्तुत गरेको छ। सैलुङ समाचारका लागि एक रिपोर्ट।
6: होइन
7: साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को लागि सम्पर्क नम्बर 9864 6 0 र 9850109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
2: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको नक्से प्रधान कलाको कुलदेवता आकाशे भैरवको मूर्ति करिब 30 वर्षपछि स्वदेश फर्किएको छ। करिब 33 वर्ष अघि चोरी भएर अमेरिका पुगेको उक्त अमूल्य सम्पदा अब असार 4 गते औपचारिक रूपमै दोलखा ल्याइने तयारी गरिएको छ। मूर्ति दोलखा ल्याउन नक्से प्रधान कलाका ज्येष्ठ नागरिक एके कुमार प्रधानको नेतृत्वमा प्रतिनिधि मण्डलले राष्ट्रिय संग्रहालय छाउनीमा निवेदन दिएको थियो। आवश्यक कानूनी प्रक्रिया पूरा गरी मूर्ति दोलखा भित्र नै तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। नक्से प्रधान खलकको गुरकोट स्थित कुल घरबाट 2050 र 2051 सालमा चोरी भएको दुईवटा आकाश भैरव मूर्तिहरू विभिन्न अनुसन्धानपछि अमेरिकामा रहेको पत्ता लागेको थियो। अमेरिका स्थित नेवागुठी लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा सक्रिय विभिन्न पक्षको पहलमा ती मूर्तिहरू स्वदेश फिर्ता ल्याउन सफल मिलेको प्रधानले बताउनुभयो। नेकपा एमाले दोलखा मेलुङ गाउँपालिका कमिटिको 11 पूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयहरू पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमको बारेमा विस्तृत छलफल गरिएको थियो। बैठकमा पार्टी केन्द्रीय कमिटिका प्रतिनिधि शिवप्रसाद भण्डारीले समसामयिक राजनैतिक परिस्थितिबारे आफ्नो धारणा राख्नुहुँदै पार्टीका नीति कार्यक्रम तथा संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको थियो। बैठकले विभिन्न संगठनात्मक तथा राजनैतिक निर्णयहरू समेत गरेको नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी दोलखाले जनाएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि अवस्थाको आधारमा सेवा अभिवृद्धि सम्बन्धी एक दिन अन्तर्क्रिया कार्यक्रम दोलखाको सदरमुकाम चोरीकोटमा सम्पन्न भएको छ। अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजना र भेमस नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भेमस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले नागरिकले अपाङ्गता भएका व्यक्तिहरूको लागि गरिरहेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो भने भेमस नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेनाईले अपाङ्गता भएका व्यक्तिहरूले गरेको कामको प्रभावकारिताको बारेमा जानकारी गराउनु भएको थियो। अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तमाङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव मखन पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। बाँदर लगट्ने क्रममा भीरबाट लडेर रामेछापको कुमन्थल नगरपालिका वडा नम्बर 8 चिसापानीका 65 वर्षीय ठेट बहादुर ढुङ्गेल गम्भीर घाइते हुनु भएको छ। दिउँसो घरछेउको बारीमा आएको बाँदर लखट्ने क्रममा भीरबाट लडेर ढुङ्गेल घाइते हुनु भएको हो। उहाँलाई तत्काल उद्धार गरी उपचारको लागि मन्थली अस्पताल ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको मन्थली अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर केशव धामीले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते ढुङ्गेलको टाउकोमा गम्भीर चोट लागेको छ। सूर्यविनायक धुलीखेल सड़क खण्ड निर्माण सुस्त गतिमा अगाडि बढ़दा आसन्न मनसूनमा समेत शास्ति दोहोरिने देखिएको छ। यो सड़क खण्डलाई दुई भागमा विभाजन गरी छुट्टा छुट्टै ठेक्का लगाइएको छ, जस अन्तर्गत सागा धुलीखेल खण्डको निर्माण तुलनात्मक रूपमा केही बढ़ी छ। 8 किलोमिटर लामो सागा धुलीखेल सड़क विस्तारको ठेक्का 2079/27 मंगिरमा लागेको हो। रामेछाप नगरपालिकाले ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरूद्धको विश्व सचेतना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दिवसको अवसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान तथा संरक्षण तथा अधिकार सुनिश्चित गर्न सबै सरकार पक्षको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो। अब आजको मौसम सम्बन्धी जानकारी। यस वर्षको मनसुन नेपाल भित्र नआनाकनी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसुन नेपालभित्र भित्र नआनाकनी गर्दै सीमा पारी बसेको हो। विभिन्न प्रणालीले यति बेला भारतको सिक्किम र बिहारसम्म मनसुन आइपुगेको छ। मनसुन भित्रिने मिति जून 13 घर्किएर जून 17 लागेको छ, तर पनि मनसुन नेपाल भित्र नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। भारतको केरालामा जून 4 बास बस्न पुगेको थियो। त्यहाँबाट बंगालको खाड़ीको जलवाफ सहित नेपालतिर आउन विगत झै निकै बेर लगाएको हो। सामान्यतया केरालाबाट नेपाल आइपुग्न बढ़ीमा 10 लाग्नुपर्ने हो, तर 13 बित्दै गर्दा पनि मनसुन नेपाल भित्रिन नसकेको मौसमविद रोजन लामिछानेले बताउनु भयो। उहाँका अनुसार नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गर्न अझै केही दिन लाग्नेछ। यो खबर सँगै बिहान 7 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। विद्युतीय राहदानी छपाई सम्बन्धी करिब 7,65 करोड़ रूपियाँको ठेक्कामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 1 अनुसन्धान अघि बढ़ायो। मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो फात्तै बढ़्यो। र 33 वर्ष अघि चोरी भएको दोलखाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको नक्से प्रधान खलाकको कुल देवता आकाश भैरवको मूर्ति स्वदेश फर्काइयो। अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 आजको पत्र पत्रिका दोलखा र दोलखा आश्रा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ।
1: हजुर।

0: जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: पनि हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
4: अविनाश तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।

0: सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027766।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्सटुन सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
0: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 3 गते बुधबार आज प्रकाशित पत्र पत्रिकाले ग्यास नपाइएको उपभोक्ताको गुनासो, आधा सिलिण्डर को सकस, देशव्यापी संगठन विस्तार, हेलो सरकार सुशासनको महत्वपूर्ण औजार, मनसुनभित्र नआनकाने पासपोर्ट, ठेक्काको भागभण्डा एक वर्षपछि अख्तियारको छानबिन लगायतको समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। ग्यास नपाइएको उपभोक्ताको गुनासो, आधा सिलिण्डरको सकस। मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो ह्वात्तै बढ़ेको छ। काठमाडौँ उपत्यका बाहिरका पहाड़ी तथा तराईका जिल्लाहरूमा ग्यासको लागि घण्टौं लाइन बस्नु परेको विक्रेता र उपभोक्ताले गुनासो गर्नुभएको हो। सरकारले आपूर्ति सहज बनाउन र सबै उपभोक्ताले समान रूपमा ग्यास पाउन् भनेर आधा सिलिण्डर नीति ल्याए पनि त्यसले समस्या समाधान गर्नुको सट्टा झन बचाएको व्यवसाय र उपभोक्ताहरूको आरोप छ। अमेरिका, इजरायल र इरान बीचको तनावले इन्धन आपूर्तिमा पारेको जोखिम देखाउँदै नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास नीति ल्याएको थियो। बजारमा ग्यास अभाव समस्या हल गर्न भन्दै निगम संचालक समितिको अनुरोधमा 29 फागुन 2082 7.1 किलो ग्यास मात्रै भरेर बजारमा पठाउन थालिएको थियो। शुरूमा 15 दिनका लागि भनेर लागू गरिएको यो प्रावधान 3 महिना बितिसक्दा पनि पुनरावलोकन हुन सकेको छैन। पहाड़ी जिल्ला सल्यान, सुर्खेत, गुल्मीदेखि तराईका जनकपुर र सर्लाहीमा समेत ग्यास नपाएपछि उपभोक्ताले शास्ति खेपिरहनु परेको गुनासो गरिरहनु भएको छ। बजारमा एलपी ग्यास आपूर्तिमा केही सहजता देखिँदा उपभोक्ता कतै व्यवसायीले ग्यास लुकाएर कृत्रिम अभाव त गराएका छैनन् भन्ने आशंका उप्जिएको छ। नेपाल ग्यास विक्रेता महासंघले अहिले देखिएको समस्या कृत्रिम अभाव नभए आधा सिलिण्डर नीतिका कारण भएको बताएको छ। यो खबर आज अनलाइन खबर लेखेको छ। पासपोर्ट ठेक्काको भागभण्डा एक वर्षपछि अख्तियारको छानबिन। विद्युतीय राजधानी ई पासपोर्ट सबै सम्बन्धी करिब 7.65 अरब रूपियाँको ठेक्कामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक वर्षपछि अनुसन्धान अगाडि बढ़ाएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल र निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरी छानबिन शुरू गरेको छ। यस प्रकरणमा अन्य उच्च पदस्थ अधिकारीहरू पनि अनुसन्धान भइरहेको छ। ठेक्का प्रक्रिया, मूल्यांकन, प्राविधिक योग्यता र राजनैतिक पहुँचका विषयमा विवादित बनेको प्रकरणमा सरकारले समेत दिएपछि अख्तियारले अनुसन्धान तीव्र बनाएको स्रोतले बताएको छ। एकतर्फ ठेक्कामै सेटिङ, अर्कोतर्फ ठेक्का पाएको 11 महिनासम्म पनि पासपोर्ट छाप्न नसकेपछि यस प्रकरणको छानबिन अघि बढ़ाइएको छ। एक वर्ष अघि तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको सरकारले सार्वजनिक खरिद नियमावली मिच्दै भागभण्डाका आधारमा ठेक्का दिएको आरोप लाग्दै आएको थियो। उजुरी परेपछि पनि एक वर्ष निष्क्रिय देखिएको अख्तियारले पछिल्लो घटनाक्रमपछि अनुसन्धान तीव्र बनाएको हो। यो खबर आज नयाँ पत्रिकाले लेखेको। हेलो सरकार सुशासनको महत्वपूर्ण औजार। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीचको संवाद प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहु च्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार आएको छ। सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याउन तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको हेलो सरकार प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्वपूर्ण औजारको रूपमा स्थापित हुँदै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित यो विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमा नागरिकको पहुँचो विस्तार भएसँगै उजुरी तथा गुनासोको संख्या बढ़िरहेको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। देशव्यापी संगठन विस्तार। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी संगठनलाई विस्तार
संगठन विस्तारलाई तीव्रता दिएको छ। वडा पालिका जिल्ला तथा प्रदेशको तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पूर्ण संरचना र संगठन संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढ़ाएको हो। यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशन अघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै 5 प्रदेशमा नयाँ नेतृत्व चयन गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीले हालसम्म देशभर 6,743 वडा मध्ये 4,363 वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म 753 स्थानीय तह मध्ये 609 पालिकामा नयाँ नेतृत्व चयन भइसकेको छ। त्यसै गरी 77 जिल्ला मध्ये 64 जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। मनसुन भित्रिना आनाकानी। यस वर्षको मनसून नेपाल भित्रिना आनाकानी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसून नेपाल भित्रिना आनाकानी गर्दै सीमा पार बसेको हो। विभिन्न प्रणालीले यति बेला भारतको सिक्किम र बिहारसम्म मनसून आइपुगेको देखाएको छ। मनसून भित्रिने मिति जून 13 गर्किएर जून 17 लागेको छ, तर पनि मनसून नेपाल भित्रिन नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। भारतको केरलामा जून 4 बाँस बस्न पुगेको थियो। त्यहाँबाट बंगालको खाड़ीको जलवाफ सहित नेपाल तिर आउन विगत झै निकै बेर लगाएको हो। सामान्यतया केरलाबाट नेपाल आइपुग्न बढ़ीमा 10 दिन लाग्नुपर्ने हो, तर जून 13 दिन बित्दा गर्दा पनि मनसून नेपाल भित्रिन नसकेको मौसमविद रोजना लामिछानेले बताउनु भयो। उहाँको अनुसार नेपालको पूर्वी भूभागमा मनसून प्रवेश गर्न अझै केही दिन लाग्नेछ। किन ढिला किन आउँछ त मनसून? मनसूनको मिति घर्किएपछि प्रश्न ओहिरो लाग्छ।

मनसून कमजोर हुन सक्ने सम्भावना पोखरीले औम्ल्याउनु भयो। यो खबर आज गोर्खापत्रले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको नक्से प्रधान खलाको कुलदेवता आकाश भैरवको मूर्ति करिब 30 वर्षपछि स्वदेश फर्किएको छ। 33 वर्ष अघि चोरी भएको भए अमेरिका पुगेको उक्त अमूल्य सम्पदा अब सरसारमा औपचारिक रूपमा दोलखा ल्याइनेछ। मूर्ति दोलखा ल्याउन नक्से प्रधान खलकका ज्येष्ठ नागरिक के कुमार प्रधानको नेतृत्वमा प्रतिनिधि मण्डलले राष्ट्रिय संग्रहालयमा निवेदन दिएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी मूर्ति दोलखाभित्र तयारी भइरहेको छ। 2050 र 51 सालमा चोरी भएका दुईवटा आकाश भैरवको मूर्तिहरू विभिन्न अनुसन्धानपछि अमेरिकामा रहेको पत्ता लागेको थियो। अमेरिका स्थित नेवा गुठी लस्ट अफ आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा सक्रिय विभिन्न पक्षको पहलमा ती मूर्तिहरू स्वदेश फिर्ता ल्याउन लागि हो। बाँदर लखट्ने क्रममा भीरबाट लड्दा रामेछापको मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका 65 वर्षीय ठेट बहादुर ढुङ्गेल घाइते हुनु भएको छ। बारीमा आएको बाँदर लखेट्ने क्रममा भीरबाट लडेर ढुङ्गेल घाइते हुनु भएको हो। उहाँलाई तत्काल उद्धार गरी उपचारको लागि मन्थली अस्पताल ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ पठाइएको मन्थली अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर केशव धामीले जानकारी दिनुभयो। अपाङ्गता भएका व्यक्तिहरूको लागि अवस्थाको आधारमा सिप अभिवृद्धि सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम दोलखाको सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ। अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजना र भीमेश्वर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। सूर्यविनायक ढुलीखेल सड़क खण्ड निर्माण सुस्त गतिमा अगाडि बढ़दा आसन्न मनसूनमा समेत शास्ति दोहोरिने देखिएको छ। यो सड़क खण्डलाई दुई भागमा विभाजन गरी छुट्टा छुट्टै ठेक्का लगाइएको छ, जस अन्तर्गत साङ्गा ढुलीखेल खण्डको निर्माण तुलनात्मक रूपमा केही बढ़ी भएको छ। 8 किलोमिटर लामो साङ्गा ढुलीखेल सड़क विस्तारको ठेक्का 27 मंगिर 2079 लागेको हो। यो आयोजना निर्धारित समयमा नसकिएपछि समय थप गरी काम भइरहेको छ। सूर्यविनायक ढुलीखेल सड़क आयोजना प्रमुख विजय कुमार महतोका अनुसार ढुलीखेल साङ्गा सड़क खण्डमा मनसून अगाडि कम्तीमा एक वा दुई लेनसम्म भए पनि कालोपत्री सड़कमा गाड़ी कुडाउने गरी अहिले काम भइरहेको बताउनुभयो। 15.8 किलोमिटर लामो यो सड़क खण्डलाई 6 लेन दूरता मार्गमा विस्तार गरिँदैछ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: चौध गते दोलखा भीमेश्वर सुर्खेमा हुने कार्यक्रम असार एघारमा सर्यो, मलमास भएका कारणले हजुर यसको असर पर्यो। 2083 असार एघारमा इन्द्रनीति दोलखामा आउने थामी जातिको सती चन्द्रभूमि उभौली पर्वमा सुर्खेमा धुमधामै मचाउने भीमेश्वर सुर्खेमा हजुर सांस्कृतिक कार्यक्रम थामी जातिको महान

छिमेकी जिल्लाका पाएक पर्ने जति गोलाखा र छिमेकी जिल्लाका पाएक पर्ने जति आउनु होला 11 गते रमाइलो छ अति स्थानीय थामी जातिको रहन सहन हेरी इन्द्रेणीसँग रमाउने मौका छिट्टै आउन फेरि ए असार 11 मा

0: यही मिति 2083 साल असार महिनाको 11 गते बिहिबारको दिन भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्खेमा रहेको सेतीचन्द्र भूमि मन्दिरमा उभौली भूमि पर्व बागमती प्रदेशका माननीय सांसद श्री ठुला थामीको प्रमुख आतिथ्यता र भीमेश्वर नगरपालिकाको नगर प्रमुख ईश्वर नारायण मानन्दहरूको विशेष आतिथ्यता र इन्द्रणी कार्यक्रमका टीम तथा अन्य ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूको साथमा बेजोड सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाइने भएकाले यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: आकर्षक कलाकारहरू गायक रमन थामी गायक शक्ति थामी

दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 चौतारा गाउँ निवासी तत्कालीन 2054 को गाविस अध्यक्ष 2074 का वडाध्यक्ष अत्यन्तै मिलनसार निडर निष्ठावान सिद्धान्तवान सामाजिक अभियन्ता जनसेवक शिक्षा प्रेमी राजनीतिक व्यक्तित्व लाकुरी डाँडाका अभिभावक तथा यस विद्यालय व्यवस्थापन समितिका सदस्य श्री चित्रबहादुर भुजेलको 65 वर्षको उमेरमा यही मिति 2083 साल जेठ महिनाको 12 गते दिउँसो 1:50 बजेको समयमा भएको असहमयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। छोरा बुहारीहरू गोकुल कुमार भुजेल, सानुमैया तमाङ भुजेल, गणेश कुमार भुजेल, रीता भुजेल, धनकुमार भुजेल, सीना तमाङ भुजेल, नाती नातिनीहरू दुष्टान्त भुजेल, सृष्टिका भुजेल, सम्राट भुजेल, दिव्यांशी भुजेल, दिवस भुजेल, भाई बुहारीहरू सुशील कुमार भुजेल, उर्मिला भुजेल, दीपक कुमार भुजेल, सुनीता भुजेल, दिदी बहिनी भिनाजुहरू यज्ञ कुमारी भुजेल सुवेदी, गणेश कुमार सुवेदी, सावित्री भुजेल, शिक्षक अभिभावक संघ संयोजक प्रेम बहादुर भुयाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर केसी, प्रधानाध्यापक टीका बहादुर केसी एवं समस्त विद्यालय परिवार श्री सूर्के माध्यमिक विद्यालय भण्डारे भीमेश्वर नगरपालिका 9 लाकुरी डाँडा दोलखा।

हार्दिक समवेदना। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 निवासी तत्कालीन 2054 को गाविस अध्यक्ष 2074 का वडाध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 9 निवासी अत्यन्तै मिलनसार निडर निष्ठावान सिद्धान्तवान सामाजिक अभियन्ता जनसेवक लाकुरी डाँडाका कम्युनिष्ट पार्टीका संस्थापक नेकपा एमाले जिल्ला पार्टी कमिटिका सदस्य आदरणीय व्यक्तित्व श्री चित्रबहादुर भुजेलको 2018 साल जेठ 22 गते उदयमान भई 2083 साल जेठ 22 गते नै अपराह्न 1:50 अल्पायुमै भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछौं। श्रीमती सुन्तली भुजेल, छोरा बुहारीहरू गोकुल कुमार भुजेल, सानोमैया तमाङ भुजेल, गणेश कुमार भुजेल, रीता भुजेल, धनकुमार भुजेल, सीना तमाङ भुजेल, नाति नातिनीहरू दुष्टान्त भुजेल, सम्राट भुजेल, दिवस भुजेल, सृष्टिका भुजेल, दिव्यांशी भुजेल, भाई बुहारीहरू सुशील कुमार भुजेल, उर्मिला भुजेल, दीपक कुमार भुजेल, सुनिता भुजेल, दिदी बहिनी तथा भिनाजुहरू योग्य कुमारी सुवेदी भुजेल, गणेश बहादुर सुवेदी, सावित्री भुजेल, नेकपा एमाले वडा कमिटी भीमेश्वर नगरपालिका वडा नम्बर 9 तथा सम्पूर्ण वडावासी भीमेश्वर नगरपालिका 9 लाकुरी डाँडा दोलख।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सरल भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
1: सूचना। 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार

0: 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
0: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
0: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय, चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844-002090 र गणेश बुढाथोकी, 9869-019-816। सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
8: श्रोताबिन नमस्कार, साप्ताहिक रेडियो कार्यक्रम निर्माण सरकारमा हार्दिक स्वागत गर्दछौ। म कार्यक्रम प्रस्तुता कुलचन्द्र सिलवाल।
9: कार्यक्रम निर्माण सरकार नेपाल निर्माण व्यवसाय महासंघको सहकार्यमा मिडिया स्कूल काठमाडौँले उत्पादन गर्दछ।
8: यो कार्यक्रम तपाईँहरूले सातै प्रदेशको विभिन्न रेडियो स्टेशनहरूबाट फरक फरक समयमा सुन्न सक्नुहुन्छ।
9: कार्यक्रम निर्माण सरकार कोशी र मध्य प्रदेशबाट सप्तकोशी एफएम 90 MHz इटरी सुनसरीबाट सुन्न सक्नुहुनेछ भने
8: बागमती प्रदेश चरीकोट दोलखाबाट रेडियो सैलुङ 92.7 MHz सुन्न सक्नुहुनेछ।
9: रेडियो काठमाडौँ चाबा हिलबाट 92.1 MHz,
8: गण्डकी प्रदेश कास्की पोखराबाट रेडियो बाराई 99.2 MHz,
9: लुम्बिनी प्रदेश दाङबाट रेडियो स्वर्गद्वारी 102.8 MHz,
8: कर्णाली प्रदेश सुर्खेतबाट रेडियो सुर्खेत 90.2 MHz
9: र सुदूरपश्चिम प्रदेश धनगढ़ी कैलालीबाट रेडियो पश्चिम टुडे 88.8 MHz पनि सुन्न सक्नुहुन्छ।
8: आजको निर्माण सरकार कार्यक्रममा हामीले काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघका केन्द्रीय प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासंघ सामाजिक सेवा उपसमिति सदस्य जीवन दालसँग नेपालको निर्माण विकास, पुँजीगत खर्च र मूल्य समायोजन बारे गरिएको छलफल अन्तर्क्रिया प्रस्तुत गर्नेछौ।

0: श्रोता सुनौ निर्माण समाचार। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष जल स्रोत तथा ऊर्जा विकासका लागि 4,81,95,00,000 रुपियाँ विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सोमबार प्रस्तुत गरेको बजेट मन्तव्यमा सरकारी लगानीमा सञ्चालित जल विद्युत आयोजनामा स्थिर लगानी गर्न 50 करोड़ रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बुलबुलेदेखि निकास खोलासम्म बहुद्देश्य परियोजना अन्तर्गत बुलबुले काँक्रे विहार खण्ड कार्यान्वयन गर्न 20,33,00,000 रुपियाँ छुट्याइएको छ। त्यस्तै सिंहकोट खारखोला सिंचाई तातो पानी सिस्नेरी मालारानी लगायत 1 दर्जन योजनाका लागि 6,63,00,000 जुम्लेहा मूल ताल बहुद्देश्यीय योजनाका लागि 3 करोड र जनता तटबन्ध कार्यक्रमका लागि 8,80,00,000 रुपियाँ विनियोजन गरिएको छ। ठूला उद्योगको विकासका लागि विद्युत योजना सञ्चालन गर्न 4 करोड र ठूलो कुलो सिंचाई योजनाका लागि 50,00,000 रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री शाहले जानकारी दिनुभयो। श्रोता अब सुनौ काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघका केन्द्रीय प्रतिनिधि नेपाल निर्माण व्यवसायी महासंघ एफकेएनका सामाजिक सेवा उपसमिति सदस्य जीवन दाहालसँग गरिएको कुराकानी। जीवन दाहाल जुलाई हार्दिक स्वागत गर्छौ।
1: धन्यवाद।
0: यहाँले चाहिँ कहिलेबाट चाहिँ आफ्नो निर्माण व्यवसाय शुरू गर्नुभयो? यो क्षेत्रमा लाग्नुलाई के कुराले प्रेरित गर्यो तपाईँलाई, अभिप्रेरित गर्यो तपाईँलाई, र यो क्षेत्रलाई तपाईँले कसरी लिइराख्नु भएको छ देशको निर्माण विकासलाई?
1: मैले चाहिँ यो 2065 सालदेखि यो क्षेत्रमा लागि परेर पुरा पेट ठेगदार गर्दै विभिन्न अरूको फर्ममा काम गर्दा गर्दै 2071 सालमा चाहिँ मैले आफैले फर्म निर्माण गरेर काम सुरु गरेँ। 2071 सालदेखि चाहिँ आफ्नै फर्ममा काम गर्दै आइराखेको छु। अहिलेसम्म मैले बाटोको काम गरेँ, सुरुमा बिल्डिङको काम गरेँ, त्यसै लागि कालो पत्रदेखि लिएर कोल स्टोरको पनि मैले काम गरेको छु। अहिलेसम्म धेरै मैले 50-60 काम चाहिँ मैले निर्माण सम्पन्नै गरिसकेँ मेरो आफ्नै फर्मबाट।
0: कुन फर्मको नाम?
1: सिसन निर्माण सेवा प्रणाली हो मेरो फर्मको नाम। मैले चाहिँ यो 2071 सालमा फर्म बनेको 3 महिनामा मैले 35,00,000 ठेक्का लिएर काम सुरु गरेको हो। सुरुमा काम गर्दाखेरि अहिले मेरो काम जेबी लगायत गर्दा 18 करोडको सिंगल प्रोजेक्ट सिन्धुलीमा काम भइरहेको छ।
0: अहिले त्यो भन्दा अगाडि
1: अगाडि दोलखा जिल्लामा कोल स्टोरको काम गरे 1,46,00,000, बिदुर नगरपालिकामा 6 करोडको काम गरे पितको आसपाल सहित, अनि के अरे अहिले दैलेखमा काम भयो आसपालकै, अनि विभिन्न काठमाडौँको यो हुलाकको बिल्डिङ बनाए लगायतका धेरै काम गरे।
0: यो आसपाल्ट भन्नु, आसपाल्टमा चाहिँ जुन देखिन्छ नि अहिले देख्दाखेरि नेपालकै निर्माणको जुन खालको आसपाल्टको वरिपरि दायाँ बायाँ चाहिँ जुन खालको ढल निर्माण हुनुपर्ने अलिकता ब्यालेन्स भएर, तर नभइकन पानी जम्ने स्थिति, यो के कारणले हुन्छ? यो
1: चाहिँ लेभल नमिलाएर हो, तर हामीले चाहिँ त्यस्तो काम अहिलेसम्मको नुवाकोट जिल्लाको 13 नम्बरमा कालो पत्रै अहिलेसम्म नभएको ठाउँमा पनि हामीले लेभल मिलाएर 1.5 किलोमिटर चाहिँ काम सम्पन्न गरेर आएको मान्छे हाम्रो निर्माण कम्पनी हो। यहाँ त्यहाँ स्थानीय निकायमा त्यहाँ आसपालको प्लान नहुँदा हुँदै पनि यहाँ काठमाडौँदेखि लगेर मैले त्यहाँ 591 घनमिटर आसपाल काठमाडौँबाट नुवाकोटको बिदुर नगरपालिकाको वडा नम्बर 8 र 13 जोड्ने बाटो, त्यो कागुने जाने बाटो मैले पिच गरेको।
0: तर यो जुन काठमाडौँको चाहिँ जुन खालको लेभल यसले जुन मिलाउने भन्ने कुरा छ नि, त्यो चाहिँ पानी चाहिँ बढी मात्रा आसपाल्ट पानी जम्ने र अनि फेरि आसपाल्ट
1: लेभल नमिलेर हो, लेभलको त्यो च्याम्बरहरू नमिलेर
0: नमिलाइ पनि ठेक्का निर्माणहरू गरिन्छ।
1: इस्टिमेटमै त्यस्तो हुन्छ क्या, अब कहिले तल हुन्छ कहिले माथि हुन्छ, त्यो चाहिँ इस्टिमेटमा कहिले ढल तल हुन्छ कहिले फेरि खन्ने, त्यो गर्दाखेरि लेभल नमिलेर त्यो पानी जम्ने काम
0: मान्छेले हेर्दाखेरि चाहिँ तुरुन्तै इच्छे मेटिएको अथवा भनौँ
1: त्यो चाहिँ अब कहीँ आसपालको क्वान्टिटी क्वालिटीमा पनि भर पर्छ। तर हामीले चाहिँ सबैद्वारा अहिलेसम्मको टपै त्यो विदुर नगरपालिकाको मेयरदेखि उपमेयरदेखि अनुगमन जाँदा सबै हेरे हुन्छ त्यो आसपाल गरेको धेरै राम्रो छ।
0: यो आसपाल र कुरा गर्दाखेरि अर्को कंक्रिट रोड पेमेन्टको कुरा पनि आइरहेको छ होइन, कस्तो लाग्छ
1: तपाईँलाई? यो के अरे नुवाकोट सडक डिभिजनको गुर्जे भन्ज्याङदेखि यता टोखा छरेको रोडमा मैले झन्डै 200-500 मिटर जति रिजिट पेमेन्ट गरेँ, त्यसमा अहिलेसम्म काहीँ केही आएको छैन।
0: कंक्रिट
1: लेखमा पानी हिउँ पर्ने ठाउँमा चाहिँ त्यो चाहिँ रिजिट पेमेन्टको काम राम्रो
0: हुने स्थानीय स्तरमा बढी मात्रामा भनौँ न सिमेन्ट हामीसँगै उत्पादन हुने सिमेन्ट हो सोदेखि होइन, उत्पादन सिमेन्टमा हामी लगभग आत्मनिर्भर पुरै छौँ र एक्सपोर्ट पनि गरिरहेछौँ होइन।
1: तर आसपाल भन्दाखेरि रिजिट पेमेन्ट चाहिँ कस्टमा पर्ने भएर मेन कुरा चाहिँ के भयो भने स्थानीय निकायमा चाहिँ मेन यो समस्या आएको कारण चाहिँ के हो भने तपाईँले 2 किलोमिटर पिच गर्नु छ त्यहाँको जनप्रतिनिधिहरूलाई आफूले मैले काम गरेँ भन्ने हुन्छ, तर त्यसलाई चाहिने आसपाल गर्न कि पिच गर्नका लागि के चाहिन्छ भन्ने चाहिँ त्यो चाहिँ ज्ञान नभएर धेरै लामो आसपाल राख्ने तर अरू अरू स्ट्रक्चरहरू चाहिँ नदिने भएर भियो गर्नुपर्ने अनि त्यहाँबाट बिचमा ठेक्का कम ऊ हुने
0: लो पिडमा जाने
1: लो पिडमा होइन त्यो चाहिँ कम अब आसपाल गर्ने ठाउँमा स्ट्रक्चर नगरेर चाहिँ आसपाल गर्न पाइएन। सबैभन्दा अन्तिमको विकल्प भने आसपाल हो नि, त्यो चाहिँ अब तपाईँले 3 किलोमिटर गर्नु छ के अरे स्ट्रक्चरको सिभिल स्ट्रक्चरको काम चाहिँ अब 1900 लाइन ठाउँमा 800 राखेर त अनि त्यो आसपाल गर्न सकिने कुरा भयो। त्यसमा स्थानीय निकाय भियोको झन्झट, त्यहाँबाट समयमा ठेक्का फरफराट नहुने, त्यहाँबाट पेमेन्ट नहुने, पैसा नहुने गरेर पनि निर्माण विकासले धेरै दुःख हुन्छ। त्यो कारणले गर्दा इस्टिमेट गर्दाखेरि बरु स्ट्रक्चरको अलिक बेसी गरेर काम लाउन सकिने भयो, तर पिच त स्ट्रक्चर नगरिकन त पिच गर्न सकिँदैन नि। त्यो कारणले गर्दा एकदम स्ट्रक्चरको कामलाई चाहिँ अगाडि बढाएर आसपाल कति हुन्छ त्यसमा ध्यान दिनु पर्यो स्थानीयका जनप्रतिनिधि अनि त्यहाँका प्राविधिकहरूले प्रशासकीय अध्यक्षज्यूहरूले त्यसलाई सम्मानसहित गरेपछि अब मान्छे यो फेरि कस्टिलो हुन्छ यो आसपाल भन्ने अब 1 किलोमिटर गरे हुन्छ अनि 1600 गर भन्दा त फेरि 100 मिटर गर्नका लागि धेरै त टाइम उसको इक्विपमेन्ट खर्च हुन्छ, त्यो समयमा ऊ नदिएर पनि यो स्थानीयको चाहिँ अलिकति तलमाथि हुन्छ।
0: विकास निर्माणमा चाहिँ अहिले देखिएको मुख्य समस्याको रूपमा तपाईँले के देख्नु भएको छ र विकास निर्माण भन्ने जुन पूर्वाधार विकासको लागि चाहिँ निर्माण व्यवसायीहरूको मुख्य समस्याहरू चाहिँ के हुन्छ?
1: विकास निर्माणमा भनेको चाहिँ स्थानीय निकायमा चाहिँ के हुन्छ भने मेयरले भने काम गर्नुपर्ने, वडा अध्यक्षले भने काम गर्नु, उपमेयरले भने काम गर्नुपर्ने, वडा अध्यक्षले भने काम गर्नुपर्ने, गाउँपालिका अध्यक्ष उपअध्यक्ष यिनीहरूले भनेको उनीहरूको चित्त जनतालाई बुझाउनका लागि निर्माण व्यवसायलाई चाहिँ बलिको बोको बनाउँछ। यति काम गर्दै हामी भिओ गर्छौ भन्छन्, भिओ अथवा तिनीहरूलाई पैसा आइहाल्छ भन्छन् अनि त्यो
0: भेरिएसन
1: यहाँदेखि काम गर्नु पर्यो भने 1 मिटर काम गर्नु पर्यो भने 20 मिटर गर भन्छ, अब 20 जनप्रतिनिधि उसलाई जनप्रतिनिधिलाई दबाब दिन्छन् स्थानीयले, अब हामीले गरिदिनु पर्यो प्राविधिकले गर्दै भन्छन् अनि भियो गर्ने बेलामा पछि भियो हुन्छ अगाडि अनि हामी निर्माण व्यवसायलाई चाहिँ बेरुजु भनेर महालेखाले लेखिदिन्छ अनि पैसा त्यो काम गरे बराबर त हामीले क्लेम बेरुजु भनेर चिठी आउँछ। त्यसले गर्दाखेरि स्थानीय निकायको चाहिँ यो जनप्रतिनिधिहरूको चाहिँ बीचमा मेल बेमेल भएर हामीलाई चाहिँ बलिको बोको बनाएको छ। मेरै केस एउटा त्यस्तै भन्छ, विदुर नगरपालिकामा 95% उसले काम गरे भन्ने छ, मैले काम भियो गर्दाखेरि 98% गरे हुन्छ, अहिले मलाई चिठी काटिराखेको, अब मैले केही काम नगरेको जस्तो गरेर चिठी काटिन्छ बेरुजु भनेर आउँछ। त्यही भएर यो चिज एकदम सुरुमै बेरुजु भयो भने बेरुजु निकाल्नु पर्यो महालेखा परीक्षकले, किन यो बेरुजु बेरुजु त हामीले मात्रै गराए हुँदैन, भोक्तानी गर्ने त काम नगरिदिया हुँदैन नि त, नभए उसलाई पनि अफिसलाई पनि कटकटामा उभ्याउनु पर्यो, असुल्नु पर्छ निर्माण व्यवसायसँग मात्रै गर्ने त होइन नि। त्यो भएर एकदम विकासको निर्माण उसमा लागि चाहिँ विकासको लागि चाहिँ के गर्नु पर्यो भने एकद्वार प्रणाली हुनु पर्यो, निर्माण व्यवसायलाई समयमा काम गर्नका लागि त्यहाँ सहजीकरण गरिदिनु पर्यो जनताले होइन उसले काम गर्ने भनेको छ किलोमिटर गर्ने हो भने त त्यो कम्पाउन्डभित्र विदेशमा त कस्तो हुन्छ भने त्यहाँ त कसैले हेर्न पनि पाउँदैन क्वालिटी क्वान्टिटी चेक गर्ने त मिसिन हुन्छ त्यहाँका जनताले के गर्ने त्यो जनता आएर यो काम भएन त्यो काम भएर भनेर हक्की धक्की गर्ने निर्माण व्यवसाय त्यो गर्नु भएन एकद्वार प्रणालीमा उसलाई काम गर्न दिनु पर्यो तैँले यति समयभित्र काम गर भन्नु पर्यो काम गरिसकेपछि उसको भुक्तानी क्वान्टिटी क्वालिटी चेक गरेर उसलाई भुक्तानी गर्नु पर्यो जवाब दिएर त्यसरी काम विकास हुँदैन मेन समस्या भनेर त्यो
0: अहिले जुन किसिमबाट निर्माण व्यवसायहरूले यो मध्य पूर्वको द्वन्द्वको कारणले गर्दाखेरि मूल्य अत्याधिक बढ्यो सिमेन्ट डन्डीदेखि लिएर गएर पेट्रोलियम पदार्थमा जुन किसिमबाट चाहिँ यातायात ध्वनीदेखि लिएर गएर सम्पूर्ण खर्च बढ्यो त्यसैले गर्दा हामीले निर्माणमा अब हामी काम गर्न सक्ने अवस्था छैन भनेर चाहिँ यो किसिमबाट ठप्प निर्माण ठप्प जस्तै अवस्था छ भनिन्छ के भन्नुहुन्छ
1: होइन आम यो दुई किसिमको छ क्या यो नेपालमा चाहिँ बहुवर्ष ठेक्का र एकै वर्षमा सक्ने ठेक्का भनेको सारा निर्माण व्यवसायहरूलाई दुई करोड भन्दा तलको ठेक्का एकै वर्षमा सक्नुपर्ने छ त्योभन्दा माथिको ठेक्का बहुवर्षे हुन्छ त्योभन्दा यो असार मसान्तमा सक्ने ठेक्का त्यसलाई न मूल्य समाजन छ न रेट एलायसेस छ न केही छैन त्यो मार्का त त्यो निर्माण व्यवसायलाई धेरै मार्का भन्छ अहिले 112% मूल्य वृद्धि भन्छ टोटलमा हिसाब गर्ने हो भने तेलमा हामीले 136 हुँदा सम्झौता गरेको होइन बिट्विन 70 हुँदा सम्झौता गरेको कर के अरे त्यसमा अनि हामीले यसको सिमेन्टको भाउ त्यही अनुसार मूल्य वृद्धि भयो रडको त्यही हामीले रड 85 हुँदा अहिले 115 क्रस भन्छ झन्डै हाम्रो टोटलमा 112% मूल्य वृद्धि भन्छ अब काम नगरौं धम्की आउँछ नेपाल सरकारबाट काम गरौं ठेकदारको घरवास बिल्दीवास हुन्छ मेरो चाहिँ के राय सुझाव छ भने नेपाल सरकारलाई ठिक छ उसले मूल्य समाजन दिन सक्दैन भने के रात दिएर कसरी म्याथ थप गरेर हुन्छ कि ठेक्का पट्टा गर्ने निर्माण व्यवसायले उसको पनि घरबार नहोस् उसको पनि घरबार नहोस् राज्य पनि काम गर्नुहोस् त्यसको मध्यबिन्दु गरेर मूल्य समाजन कति दिने हो म्याथ थप कति दिने हो त्यस अनुसार दिएर यसलाई सहजीकरण गर भने यो मूल्य समाजनको सबैलाई अब आउने ठेक्कामा यसलाई यो मूल्य मध्य पूर्वको युद्धले गर्दा नेपालका निर्माण व्यवसाय मारमा नपरून् र यसलाई एकमुष्ट सम्बोधन गरेर क्याबिनेटबाट हुन्छ कि मन्त्री परिषदको निर्णयबाट हुन्छ केबाट हुन्छ त्यसमा हामीलाई मूल्य समाजन दिएर सबै 30,000 निर्माण व्यवसायको घरबार हुनबाट जोगाइदिन नेपाल सरकारलाई अनुरोध गर्दछु
0: घरबारै जाने अवस्था छ
1: यसको यो चाहिँ 30,000-32,000 हाम्रो निर्माण व्यवसाय हुन् यी सानालाई चाहिँ धेरै अप्ठ्यारो पर्यो काम नगरौं सरकारले घरबार जाने काम गरौं त्योभन्दा बेसी घाटा लाएर ऊ हुन्छ 112% मूल्य वृद्धि हुनु भन्दा त यहाँ होइन नि त
0: त्यसो पनि फेरि प्रायः जस्तो त कति त बिलो पनि हालिरहेको
1: बिलोको बिलो सम्बन्ध बिलो हाल्नेलाई त बिलोमै अनुसार काम गर्ने त होइन उसले त मूल्य वृद्धि नभएको भए त बिलोमै म काम सक्छु भनेर हालेको त्यसमा त बिलो मैले यति बिलो हालेँ म काम गर्न सक्दिनँ भन्यो भने त त्यसलाई त्यो सोचै आफ्नो निकाय छँदैछ तर अहिले म काम गर्छु बिलो भए पनि काम गर्छु तर मूल्य वृद्धि चाहिँ असहज भइदिन्छ नि त अहिले त मिल्ने थोरै मिनी होइन न यसमा रेट एलाइसिस हुन्छ यस्तो हुन्छ भने त नेपाल सरकारले सोझा छैन मध्य पूर्वमा आन्दोलन हुन्छ र अनि मूल्य वृद्धि हुन्छ भनेर सोझा छैन यो त भइपरि आउने भएर यो हाम्रो निर्माण व्यवसायकोलाई जोगाउनका लागि राष्ट्रको एउटा मेरुदण्ड विकासको मेरुदण्ड भएको निर्माण व्यवसायहरूलाई चाहिँ जोगाउनका लागि एकचोटि म्याद थाप र मूल्य वृद्धि दिएर सहजीकरण गरिदिनु नेपाल सरकारले
0: यस्तो आपतकालीन अवस्था अथवा भनौँ न एउटा हिसाबले मूल्य अत्याधिक वृद्धि हुने र बाह्य कारणले गर्दाखेरि भएको कारणले गर्दाखेरि यस्तो त एउटा निर्माण क्षेत्रमा त होइन व्यवसायिक उद्योग औद्योगिक क्षेत्रको विकास अथवा अरू अन्य कारण अरू चिजको विकास गर्नुमै आर्थिक समृद्धि गर्नको लागि पनि यसले बाधा उत्पन्न गरिरहेछ होइन। एउटा आपतकालीन एउटा कोष नै हामीले खडा गर्नुपर्ने हो कि होइन?
1: यसमा त एकदम त्यो आपतकालीन कोष खडा गरेर
0: अब डिजास्टरदेखि लिएर गएर बाढी पहिरो हुन्छ नि एउटा रात कोष चाहिँ अन्तर्राष्ट्रिय पनि हिसाबले
1: गर्नुपर्ने। तर यो कस्तो पेसा भयो भने तपाईँलाई नेपाल सरकारको आय निगमबाट तेलै लो आज 15 गते आज 15 तारिक तर आज किनेको तेल भोलि उसले मूल्य वृद्धि भयो भने 100-200 अहिले 25 छ तर भोलि 248 भयो भने त त्यो आजको मूल्य म 225 दिन्छु भनेर त भन्दैन नि। तर निर्माण व्यवसाय चाहिँ कस्तो भयो भने तैँले यतिमा काम हालेको हो तँलाई मूल्य वृद्धि जति भए पनि गर मतलब भएन तैँले काम चाहिँ सक्नुपर्छ नभए त ग्यारेन्टी तान्छु यहाँ तँलाई ब्ल्याकलिस्टमा हाल्छु भनेर पत्रहरू आउन सुरु गरिहाल्छ। तर यो चिज यो नेपाल निर्माण व्यवसाय उद्योगका लागि त धेरै राम्रो नत्र सरकारकै पुँजीगत खर्चै हुँदैन नि त। यसलाई लो मूल्य समाधान गरौँ यति गरौँ यसरी गर्नुहोस् अहिलेसम्म यो मध्य पूर्वको आन्दोलन भएको यत्रो ऊ भएर चाहिँ एउटा क्याबिनेटबाट ल तिमीहरूलाई यति रात हुन्छ यति ऊ हुन्छ भनेर अहिलेसम्म क्याबिनेटको एउटा डिसिजन पनि छैन। तर हाम्रो महासङ्घ लाग्यो लागै छ महासङ्घले लाग्यो लागै आज दिन्छु यो हप्ता आउँछ अर्को हप्ता आउँछ भन्दा भन्दै
0: मिटिङहरू प्रशस्त
1: प्रतिक्रिया केही भएको छैन। अहिलेसम्म यो सरकार बनेकै 3 महिना पुग्न लागेछ 2 महिना त क्रसै भयो होइन 21-28 2 महिना क्रसै हुन लाग्छ। अहिलेसम्म हाम्रो यो निर्माण क्षेत्रमा केही राहतको अनुभूति पाइएको छैन। यो अब यो काम चाहिँ जसरी भए पनि टुङ्ग्याउनुहोस् तपाईँहरू हामी दिन्छौँ भनेर मौखिक आश्वासन दिएर त भयो। मौखिक आश्वासन दिइसकेपछि नेपालमा मौखिक आश्वासन दिएर बिग्रिन्यो निर्माण व्यवसायको जसै घरबार पनि भयो उसै घरबार पनि हो।
0: तर विगतका मन्त्रीहरूको मन्त्री मण्डलमा हेर्दाखेरि निर्णयहरू हेर्दाखेरि पनि विगतमा पनि विभिन्न किसिमको एउटा मन्त्रीमण्डलबाटै कुरा गरेको कुराहरू निर्णय गरेको कुराहरू पनि चाहिँ लागू हुँदैन
1: हुनुको कारण चाहिँ अब धेरै म्याद थप गरेर कार्यान्वयन नहुनु चाहिँ अब मान्छेले धेरै ठेक्का लिया हुन्छन्। तर गर्ने मान्छेलाई पनि गर्ने निर्माण व्यवसायलाई पनि अहिले चाहिँ मध्य पूर्वको आन्दोलनले गर्दा के अरे उसले गर्दा मूल्य वृद्धि भएको कारणले गर्दा त धेरै असर परिन्छ नि त। नगर्नेको त छुट्टै पाटो त्यही अनुसार काम गरे काम कारवाही गर्न पाइहाल्यो। तर काम गर्दैछ यति मूल्य वृद्धि हो यसले काम गर्छ भनेर त अनुगमन गरेर त्यो एकचोटिलाई त रेट मूल्य समाधान चाहिँ गर्नुपर्ने र म्याथ थपको पनि माग गर्नु पर्यो यो साना निर्माण व्यवसायको हकहितको लागि यो म्याथ थप 6 महिना 1 वर्ष कतिलाई हुन्छ दिएर सरकारले साना निर्माण व्यवसायको पिर मार्का बुझ दिनु पर्यो भन्ने मेरो आशय छ।
0: यहाँले अघि पनि कुरा उठाउनु भएको छ पुँजीगत खर्च जुन पुँजीगत खर्चमा चाहिँ खर्च हुने अवस्था जुन किसिमबाट हामीले पुँजीगत विकास बजेटको खर्च राख्छौँ त्यो खर्च विकास बजेटमै पनि 20-21% भन्दा बढी मात्रामा कहिले पनि बजेट बनेको छैन कुल बजेटको। तर पनि त्यसमा पनि 60-65% भन्दा बढी चाहिँ विकास खर्च भएको देखिँदैन। यो यसरी विकास बजेटै एकदम न्यून बनाउनु अथवा भएको बजेट पनि चाहिँ अब विभिन्न शीर्षक अन्तर्गत पछि गएर चाहिँ तानिनु अर्को शीर्षक चाहिँ फरक फरकमा बजेट लैजानु तान्ने त्यस्तो खालको अर्थ मन्त्रालयहरूबाट पनि भएका छन्। त्यसरी गर्दाखेरि हेर्दाखेरि चाहिँ अनि पछि चाहिँ बजेट चाहिँ के भन्दाखेरि होइन यो त बजेट खर्च गर्न सक्ने क्षमतै भएन भन्ने पनि एउटा ऊ छ। यसलाई कसरी दिनुहोस् तपाईँले?
1: मेन कुरा चाहिँ यो बजेट राख्ने कुरा त हाम्रो नेपाल सरकारको निर्णय अनुसार पुँजीगत खर्चमा यति राख्ने भन्ने त्यो हामी सम्बन्धित नहुने भयो। मेन कुरा चाहिँ यो नेपाल निर्माण
0: व्यवसाय
1: 21% पुँजीगत खर्च राख्यो त्यसको लागि त अनि पुँजीगत खर्च चाहिँ नहुनका कारण के हुन् भन्ने चाहिँ त्यो चाहिँ नेपाल सरकारले पहिलाउनु पर्यो। नेपाल निर्माण व्यवसायसँग सहकार्य गरेर के हुन् त यसको असर के कारणले खर्च भएन भन्न चाहिँ कहीँको डिजाइन फेल हुन्छ होइन डिजाइन अब आज डिजाइन अनुसारको काम भएन भनेर ऊ हुन्छ। डिजाइनमा मेन त्यो डिपिआर गर्दाखेरिको समस्या
0: डिटेल प्रोजेक्टलाई
1: अब यति खर्च लाग्छ भने
2: अब 21 करोड लाग्छ भने त्यो 21 करोड अनुसारको पैसा अनुसारको के पैसा अनुसारको काम गर्नु भन्नु के तर त्यो काम सम्पन्न गर्न कति लाग्छ भन्ने त्यो चाहिँ डिटेल सर्वे गरेर डिटेल इस्टिमेट निकालेपछि त्यो अनुसार काम पछि भेरिएसन सेरिएसन यस्ता गर्ने नगर्ने गरी डिटेल इस्टिमेट डिजाइन सबै भइसकेपछि मात्रै ठेक्का लागू हुनु पर्यो त्यसपछि अनि निर्माण व्यवसायलाई ठेक्का यो माघ फागुनमा सम्झौता गराएर ल त असारसम्म चाहिँ यति सक भन्ने त्यो त्यस्तो भएन त्यसलाई चाहिँ बहुवर्षीय प्रणाली लगाएर सबै निर्माण व्यवसायलाई निर्माणका हकमा निर्माणको ठेक्का खोल्दाखेरि समयमै ऊ गर्ने यो महिनाको मासिक बिल सिस्टम गरिदिनु पर्यो अब हामीले
0: मासिक रूपमा पेमेन्ट
2: गर्नु पर्यो भने अनि निर्माण व्यवसाय काम गर्छ त अनि एक महिनामा यति काम गरिनुहोस् भने त त्यही अनुसार भयो क्या हाम्रो चाहिँ अब तपाईँको 21 करोडको काम छ तैँले के अरे उसमा जेठमा सम्झौता गरेर 2 करोडको काम चाहिँ तैँले असारमा सक भनेर त सक्ने कुरा भन्नु तर सुरुमा इस्टिमेट सबै तयार गरेपछि ठेक्का खुलाउनु पर्यो खुलाएर त्यसको ऊ निकालेर ठेक्का सम्झौता गर्दाखेरि तैँले मासिकमा यति काम गर्नुपर्छ यसरी भनेर छुट्याएर
0: पछि डिटेल हुनु पर्यो त्यो डिपिआर बनाउँदाखेरि प्रायः जस्तो अहिलेसम्म पनि राम्रोसँग डिपिआर क्लियर नभएर ठेक्का लाउने चलन चाहिँ छ हाम्रोमा
2: त्यो भएर बिग्रेको नेपालको अब तपाईँको अहिले नत्र मन्त्री गएर ए पोल ननिकाल्ने मान्छेलाई खुट्टा भात्नुपर्छ ल यो पोल नहटाए निर्माण व्यवसाय त्यसो भन्ने ऊ नआओस् डिपिआरकै लागि त्यो पोल हाल्ने पनि त्यसैमा राख्नुहोस्
0: पछि डिटेल रूपमा पहिले राम्रोसँगले चाहिँ डिपिआर चाहिँ तयार हुनु पर्यो क्लियर भएपछि एउटा ऐना जस्तो एउटा प्रपोजल चाहिँ यो प्रोजेक्ट चाहिँ सबै कुराहरूको त्यसको स्रोत कहाँबाट ल्याउने त्यो स्रोतको निकाय के हो
2: त्यो बजेटमा आयो भने त्यस अनुसार काम गरेन भने निर्माण व्यवसायलाई भन्ने ठाउँ हुन्छ अहिले त अब डिटेल डिपिआर गरेको तु दिएको हुँदैन ठेक्का सम्झौता गरेर हुँदैन
0: त्यो भने नेताले चाहिँ आफ्नो ठाउँमा आफ्नो गाउँमा आफ्नो जिल्लामा तान्ने चलन चाहिँ पहिलादेखि चलेको छ अब अहिले अब चाहिँ के हुन्छ
2: अब त्यो त्यस्तै भइराखेको छ होला अब हेर्नै बाँकी छ अब उहाँहरूको त होइन त्यस्तो भयो
0: अनि यो अहिले सरकारले तत्कालै चाहिँ गर्नै पर्ने काम चाहिँ के जस्तो लाग्छ तपाईँलाई
2: सरकारले गर्नुपर्ने काम चाहिँ निर्माण व्यवसायको हक हितको लागि उसको घरवास नहोस् भनेर एउटा म्याप थपिदिनु पर्यो त्यसमा अनि मूल्य समाजन गरिदिनु पर्यो सबैभन्दा तत्कालको अवस्था त्यो हो अनि उसलाई कति टाइममा काम गर्न सक्ने भनेर उसको माग्नु पर्यो मूल्य समाजन गर्नु पर्यो सरकारको प्रगति त्यतिमा भइहाल्छ केही गर्नु पर्दैन नगर्नेलाई आफ्नो प्रक्रिया अनुसार कानुन अनुसार कारवाही गरे भइहाल्छ नेपाल सरकारको सबैभन्दा समाजन चाहिँ मूल्य समाजन र म्याप थप गरिदिनु
0: पर्यो बाह्र चाहिँ म्याप थप गर्ने यो पनि त्यति राम्रो चलन त होइन नि हो र
2: होइन म्याप थप नगरे त अब समस्या समाधानै हुँदैन त अहिले त यो लास्ट चरणमा त के अरे असार मसान्तमा हुने कम्प्लिट हुने ठेक्काहरू त म्याथ थप नगरी त समाधानै हुँदैन झन् क्रोणित भएर निक्लिन्छन् ठेक्का
0: अनि एउटा कुरो अहिले पनि असारमा मसान्ततिर गएपछि मात्र पेमेन्ट गर्ने अथवा भुक्तानी गर्ने त्यो चलन पनि खासै
2: त्यो चलन चाहिँ यस्तो हो क्या नेपाल सरकारको पनि त्यो चलन भन्दा चाहिँ कस्तो हुन्छ काम गर्दै जान्छ अनि अब यो असारमा भुक्तानी नगरेर त पैसा फ्रिज हुन्छ कि त्यो फ्रिज नहुनेबाट जोगाइदिनु पर्यो यो ठेक्काको चाहिँ छुट्टै स्रोत हुन्छ यो ठेक्का चाहिँ फ्रिज नहुने हुनु पर्यो भन्नु अब असारमै काम नसकिने काम हुन्छ त्यसपछि त अनि असारमै भुक्तानी नगरेर त नेपाल सरकारलाई काम भएन आर्थिक वर्ष लाग्नु भएन कि निर्माण व्यवसायहरूलाई छुट्टै त्यसको छुट्टै पनि हुनु
0: भयो यो पेमेन्ट गर्ने भुक्तानी गर्ने क्यालेन्डर पनि राम्रोसँगले मिल्न सकेको छैन
2: भुक्तानी त्यो बजेटमा राख्दैखेरि के भन्नु पर्यो कि भने अब यो एउटा कोष हुन्छ यो निर्माण कोष अथवा निर्माण व्यवसायको पैसा जति एकै ठाउँ राख्नु पर्यो त्यसबाट डिस्ट्रिब्युट गर्नु पर्यो निर्माण पुँजीगत खर्च जति चाहिँ के अरे ऊ नहुने भन्नु पर्यो कि यो फ्रिज नहुने भन्नु पर्यो होइन फ्रिज नहुने भयो भने त अनि काम गर्दै जान्छ काम गरेपछि भुक्तानी त साउनमा गर्दै पनि केही फरक पर्यो साउनमा भुक्तानी गर्यो भने त ए साउनमा त यो ठेगदारलाई भुक्तानी किन गर भन्दैन मान्छे अहिले त सबै मान्छेको काम चाहिँ गर्दैन खालि असारमा गर्छन् असारमा
3: केर खन्छन् असारमै काम गर्दैन अनि पैसा करोडौँ आज खातामा यति गयो भन्ने तर त्यो काम गरेकै पैसा दिया हो नेपाल सरकारले नगरेर त दिया
0: पहिलेदेखि
3: काम गर्दै गएको अन्तिममा बिल बुझाएको भएर त्यस्तो भएको
0: रेडियो कार्यक्रम निर्माण सरकारको अन्त्यतिर छौँ रेडियो कार्यक्रम सुनेर बस्नुहुने साथै प्रदेशका श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ
3: यो अहिले निर्माण व्यवसायलाई धेरै पिर मार्का छ निर्माण व्यवसायले जसरी पनि काम गर्छन् ढुक्क हुनुहोस् नभए उनीहरूको ग्यारेन्टी जहाज जस्तो राखेर पनि काम गरेर हुन्छन् त्यो काम गर्छन् तर निर्माण व्यवसायलाई मात्रै एक पक्ष रूपमा दोषी नदेखाउनु अहिले दोष कसको छ त परिणाम पछि भोग्ने छन् तर अब उहाँहरूलाई त के भन्नु र अब उहाँहरूकै ठाउँ गाउँ ठाउँमा हामी निर्माण व्यवसायहरूले मेची महाकालीदेखि लिएर सबै ठाउँमा हामी निर्माण व्यवसायले काम गर्न पाऊ तर डिटेल सर्वे गरेर छिटो छरितोमा ठेक्का सम्झौता गरौँ छिटो छरितोमा त्यही अनुसारको लाइन दिएर इस्टिमेट तयार गरेर काम पनि अगाडि बढाउने हामी निर्माण व्यवसाय
0: रेडियो कार्यक्रम निर्माण सरकारमा आफ्नो अनुभव बनाई समय र जानकारीका लागि नेपाल काठमाडौँ उपत्यका निर्माण व्यवसायी केन्द्रीय प्रतिनिधि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय प्रतिनिधि सामाजिक सेवा उपसमिति सदस्य जीवन दालज्यूलाई धेरै धेरै धन्यवाद श्रोता आजको साप्ताहिक रेडियो कार्यक्रम निर्माण सरकार आजलाई यति नै आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला हाम्रो प्रतिक्रियाको लागि हाम्रो इमेल ठेगाना रहेको छ meDIASEHOOL@gmail.com अर्को साता फेरि तपाईँहरूको रेडियो सेट समक्ष उपस्थित हुने नै छौ तबसम्मको लागि म कार्यक्रम संयोजक कुलचन्द्र सिलवाल र कार्यक्रम सहयोगी भावना न्यौपाने सहित प्राविधिक प्रविधिमा सहयोगी विशाल केरुङ लिम्बुलाई पनि बिदा दिनुहोस् हवस् त नमस्कार।

0: नेपाल को अधिकृत विक्रेता।
1: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
4: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोर।

0: विराज डेन्टल प्राली साडोबाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
1: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
0: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844649708, 9844649708।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।

0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
1: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
2: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिका

0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 मा कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहत

0: कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन हो।
6: अरे यही थियो त कहाँ सरे आजकल
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
6: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
0: हो नि रमा चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
6: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
0: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
6: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
7: आफै नै जागिर खाने मौका त आएको थियो नि तर
8: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
7: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
8: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
4: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
4: विस्तृत जानकारीका लागि
6: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: खण्ड हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तर उन्नति मेलुङ दुई, बाँसबोटे सड़क मेलुङ दुई। बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म। बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म। र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई र तीन। बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म। बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लाजुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: थापा, राई खन्यू, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिंगा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
7: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
8: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
7: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
9: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
10: अविनाश, तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौटा दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
1: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिन द्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सरल भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोकाट सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स आँखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863318210।
1: सूचना। 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल को व्यवस्था रहेको। सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा सम्पर्क नम्बर 9844463522 9844463522
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
1: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 60 र 9510 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।

0: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साब्जो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एक मात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301872 र 9851120607।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
5: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एक्लै गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू:
5: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना

0: नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने, प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
2: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510685595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510685590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र

0: प्रमाणपत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दा दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब क्या को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 9141577069।
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
0: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
10: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआबेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3 चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाईं चरीकोट काठमाण्डौ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाण्डौ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: खटिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज

0: सामदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अरे यही थियो त, कहाँ सरे आजकल
5: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
5: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
5: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि,
7: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
8: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि
4: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
5: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना

0: प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ दुई, बाँसबोटे सड़क मेलुङ दुई। बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म। बन्द हुने समय 2083 साल जेठ 28 गतिदेखि अर्को सूचना नआएसम्म। र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई र तीन। बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म। बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87। सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 98।

0: लिम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: कुन हुनी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
5: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू

कादो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: गालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू,
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।

0: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
0: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
0: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
0: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: एक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौं। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिम्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
1: सूचना 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854 9531343 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। सम्पर्क नम्बर 9844643522 9844643522।
5: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
7: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
8: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत सम्मानित गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
9: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864660 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
11: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
12: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
11: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
13: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
14: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
15: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
15: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
16: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
15: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
15: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
17: होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
18: होइन के एक्लै गुनगुन गरिरहेको
17: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
18: अनि के भयो त लगेर पाले भइगयो नि
17: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
18: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालुखोलामा सरेको छ नि
1: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
18: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घरसँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
18: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
19: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
20: पाडे पनि किन दुखेर पक्छौ हाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
19: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
20: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफद मूल्यमा उपलब्ध गराउँछ नि
19: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
20: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
21: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
21: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
22: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: वसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख अतिथितामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ्छ दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला दिउँसोको 3 बजेको छ।
4: यस्तो

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। ढापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन। राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 3,024 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ। इलामका 53 वटा भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाई छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाई छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाई छ। घरेलू श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाई छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको सिप ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लाली गुराँसको पाइन्छाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 वटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैंक अनुसार नयाँ गवर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति, 2 महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 900 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपतिले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपतिको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोर जन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साले जानकारी दिनुभयो। अनुसार कागज, प्लास्टिक, धातु, सिसा जन्य लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरू विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन क्षयग्रस्त जमीनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल पाँचौं र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले छैटौं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला पाँचवटा खेलमा चारमा जित र एकमा बराबरीको नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला पाँच खेलमा दुईमा जित, दुईमा हार र एकमा बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्केको कंगो र पोर्चुगल खेल्दै।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक साङ्गीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफैकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844643522, 9844643522।
3: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कोखथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
6: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
6: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
6: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842142। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: चाहिँ बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
4: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
3: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
5: शल्यक्रियाद्वारा दाँत निकाल्ने,
3: दाँत सफा गर्ने,
5: नमिलेको दाँत मिलाउने,
3: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
5: नयाँ दाँत राख्ने,
3: बाल दन्त उपचार,
5: किराले खाएको दाँतको जरेदेखिको उपचार,
3: दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको एक्सरे गर्ने,
3: पहिलो दाँतलाई चम्काउने,
5: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
3: दाँतमा हिरा राख्ने,
5: सुनको

0: स्प्रे गर्ने,
1: पहिलो दाँतलाई चम्काउने,
0: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
1: दाँतमा हिरा राख्ने,
0: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने।

0: कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू
2: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला,
2: राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दुध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: अहिले अपराह्नको 4 बजेको छ।

0: 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको जिरी नगरपालिकामा हालसम्म कुल बजेटको 7% भन्दा बढ़ी खर्च। दोलखामा गत जेठ महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु, 5 जना घाइते लगायतका स्थानीय प्रसंग सहित नेपालमा गम्भीर विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्स जस्ता सामाजिक सञ्जालमा मात्र सीमित हुन पुगेको नेकपा एमालेका नेता प्रदीप गेवालीको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेकपा एमालेका नेता प्रदीप गेवालीले नेपालमा गम्भीर विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्स जस्ता सामाजिक सञ्जालमा मात्र सीमित हुन पुगेको बताउनु भएको छ। आज आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपालमा दर्शनप्रतिको रूचि र बौद्धिक बहस गम्भीर संकटमा परेको भन्नुहुँदै चिन्ता व्यक्त गर्नुभएको हो। उहाँले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाई स्मरण गर्नुहुँदै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाको चित्रण गर्नुभएको हो। उहाँले धेरै वर्ष अगाडि भारतलाई दर्शनको सबैभन्दा बढ़ी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रूचि मीमांसा र बौद्धिक बहसमा ठूलो खडेरी देखिन लागेको उहाँले उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्नुहुँदै ग्यावालीले नेपालमा पनि दुरूस्तै त्यस्तै अवस्था देखिन थालेको बताउनु भएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री यादवले यस्तो बताउनु भएको हो। त्यसैगरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँले बताउनुभयो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्रापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताउनु भएको छ। ऐन संशोधनको मस्यौदा आउँदो आइतबार जेठ 7 गते भित्र कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको समेत उहाँले बताउनु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारततर्फ चिया निर्यातमा देखिएको समस्या समाधानको लागि सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको बताउनु भएको छ। आज आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिनुहुँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री चौधरीले चिया निर्यातको समस्या समाधानको लागि प्राविधिक तथा कूटनैतिक पहल भइरहेको र त्यो सकारात्मक दिशातिर अघि बढ़िरहेको बताउनु भएको छ। भारततर्फको निर्यातमा अवरोध आएपछि विगत 3 दिन यता इलाम लगायत देशभरका चिया उद्योगीहरूले आफ्नो उद्योग बन्द गरेका छन्। मन्त्री चौधरीले चिया निर्यातमा सहजीकरण गर्न सरकार लागि परेको बताउनु भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा 1,20,00,000 रूपियाँ कर्ज असुली गरी 59,00,000 बचत फिर्ता गरेको छ। जेठ 2083 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ। समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान गरी तथा 12 सहकारीका ऋणबाट 1,20,46,000 ऋण रकम असुली गरेको कार्यालयले जनाएको छ। समितिले बचत फिर्ता ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी सोही बमोजिम काम शुरू भएको समस्याग्रस्त सहकारी संस्था पुनर्संरचना तथा व्यवस्थापन कार्यविधि 2083 जारी गरेको छ। नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर प्रतिनिधि सभामा कड़ा आपत्ति जनाउनु भएको छ। बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताको सवालमा गम्भीर प्रश्न उठाउनु भएको हो। उहाँले सभामुखको निष्पक्षतामाथि नै प्रश्न उठाउनुहुँदै उहाँले आफ्नो पूर्व पार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाउनु भएको छ। सदनको साझा अभिभावकको रूपमा सबै दल र सांसदहरूलाई सम्मान व्यवहार गर्नुपर्नेमा सभामुखको भूमिका निकै संकुचित देखिएको उहाँले बताउनु भएको हो। संविधानमा उल्लेख भएको 33% महिला सहभागिताको कारण नै र कतिपय ठाउँमा 50% पुर्याउने बहस भइरहेका छन्। तर सामुदायिक वन क्षेत्रमा भने 50% महिला सहभागिता व्यावहारिक रूपमै कार्यान्वयन भइरहेको सामुदायिक वन उपभोक्ता महासंघ दोलखाले जनाएको छ। सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिको अध्यक्ष तथा सचिव र उपाध्यक्ष तथा कोषाध्यक्ष मध्ये एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध रहनुभएका महिलाहरूलाई सामुदायिक वनको उपभोक्ता समितिमा 50% महिला सहभागिता कार्यान्वयन भएको छ भनेर सोधेका छौं।
1: नमस्कार, म चाहिँ मिङमा छेकी शेर्पा। नीति नियम र विधान ऐनले चाहिँ जुन 50% र 51% सहभागितामा चाहिँ महिला समावेशीकरण अगाडि सार्नुपर्छ भन्दै गर्दाखेरि यो विरलै मात्रमा पाइन्छ। किन पाइँदैन भने पहिलो कुरा हामी नेतृत्वको लागि अग्रसर हुनमा आफै अडन लिन सक्नु हुँदैन र दृढ संकल्प पनि चाहिन्छ र अर्को समावेशीकरणको के अभाव पनि छ होइन हुन चाहिँ नीति ऐनले भनेको छ तर लागू चाहिँ भएको छैन।
2: हाम्रो सामुदायिक वनमा पनि छैन 50% महिलाको नियम चाहिँ। अब त्यो पदाधिकारीको हिसाबमा चाहिँ सचिव र अध्यक्ष मध्ये महिला हुनुपर्छ भन्नेमा चाहिँ लागू भएको छ र 50%मा चाहिँ ठ्याक्कै छैन पनि र महिलाहरू आफै पनि अघि बढ्न आउनुहुन्न र अब घरायसी समस्याले पनि होला। अब घरमा हरेक समस्याहरू हुन्छ त्यस कारणले ती छैन विश्वास पनि गरिँदैन।
3: नमस्कार, मेरो नाम सुनिता रेग्मी। कतै कतै अब सामुदायिक वनको ठुलो हेक्टर अनुसार होइन त्यहाँको कार्य समितिको आधारमा चाहिँ अलिक बढी नै कार्य समिति भएको आधारमा चाहिँ कतै कतै छन् पनि कम्तीमा 50%। कतै कतै चाहिँ अब त्यहाँको वासस्थान अब त्यहाँको बसाइसराईको अवस्था गर्दा पनि अलिक कम पाउन सकिन्छ। कम्तीमा नि 50% भनेको हुन्छ होइन, ठ्याक्कै चाहिँ हुन सकिरहेको छैन।
4: मेरो नाम बिन्दा थामी। महिलाहरू हुनुहुन्छ, सहभागी हुनुभएको छ। युवाहरूको सहभागिता चाहिँ खासै देख्दिन छैन, सबैजना अलि 40 कटेको नै हुनुहुन्छ।
0: अब स्थानीय प्रसंगहरू। दोलखाको जिरी नगरपालिकामा कुल बजेटको 71% भन्दा बढ़ी खर्च भएको पाइएको छ। जिरी नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा 71.64% खर्च भएको हो। नगरपालिकाले पुँजीगततर्फ 64.57% र चालूतर्फ 74.72% बजेट खर्च भएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सोही अवधिमा नगरपालिकाले 4,95,42,889 रूपियाँ राजस्व संकलन गरेको छ। दोलखामा गत जेठ महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने 5 जना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत जेठ महिनाको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 4 सवारी साधन दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 5 जना घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिमा चलाएका कारण पाइएको प्रहरीले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। 4 दुर्घटना मध्ये 3 तीव्र गतिका कारण र 1 यान्त्रिक गडबडीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दोलखाको सदरमुकाम चरीकोटमा नसर्ने रोकथाम तथा नियन्त्रण साथै मानसिक स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना नेपाल पत्रकार महासंघ दोलखाको सहकारीमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश राष्टले समाचार सम्प्रेषण र आत्महत्या सम्बन्धी निर्देशिकाको बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले दोलखामा आत्महत्याको अवस्थाबारे जानकारी गराउनु भएको थियो। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन महेन्द्र प्रसाद डिलेन्द्र बुढा मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। बीपी राजमार्गमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। कमलाबाई नगरपालिका वडा नम्बर 6 पीपा होटल अगाडि भएको दुर्घटनामा परि कमलाबाई नगरपालिका वडा नम्बर 12का 30 वर्षीय मनिष माझीको मृत्यु भएको हो। माझी टारबाट ढुङ्ग्रे बासतर्फ जाँदै गरेको काठ बोकेको Z1T9037 नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको B2962 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परे घाइते हुनुभएको माझीलाई उपचारको लागि सिन्धुली अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो। रामेछाप जिल्लाका विभिन्न गाउँ बस्तीका किसानहरूले बाँदरको आतंकका कारण खेतीपाती जोगाउन मुस्किल परेको गुनासो गरेका छन्। विशेष गरी मकै तथा तरकारी बालीमा बाँदरले ठूलो क्षति पुर्याउन थालेपछि किसान चिन्तित बन्नु भएको हो। जिल्लाको ग्रामीण क्षेत्रमा बाँदरका समूह खेतबारीमा पसेर पाक्न लागेको बाली रोपिएको बाली नष्ट गर्ने गरेको स्थानीयको भनाइ छ। किसानहरूका अनुसार दिनभर खेतबारी कुरेर बस्नुपर्ने अवस्था आएको छ भने रात दिनको मेहनतले लगाएको बाली केही घण्टामै बाँदरले सखा पार्ने गरेको छ। रामेछाप नगरपालिका 7का किसान बालकुमार श्रेष्ठले वर्षभरिको आमदानीको आधार मानिएको मकै बाली बाँदरले खाइदिँदा आर्थिक मारमा परेको बताउनुभयो। उहाँले बाँदरको डरले कतिपय किसानले खेतीयोग्य जमिन बाँझोर छाड्न थालेको समेत बताउनुभयो। जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ महिनाभरि जिल्लामा भएका सुरक्षा तथा अपराध सम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार जेठ महिनामा 11 जनाले आत्महत्या गर्नुभएको छ भने घटना र दुर्घटनामा परि 25 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हवस्त, यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
6: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण शौचालय भवन खेलमैदान सामुदायिक भवन निर्माण विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति उपभोक्ता समिति संघ संस्था उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
7: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
8: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
8: यही तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
0: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
9: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
9: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
9: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
0: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
9: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
9: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
0: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
9: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
9: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
9: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
10: हजुर।
11: ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन।
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड,
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: 呀哎呀我都大都开过你要不你说你要说也不理我来哪里给我们老家玩呢
1: 啊不这个大米哥嘛你大米哥嘛为哪吧你那这次20万老家的房子开心了
0: 哦这样的结婚的你
1: 这样结婚的呢我把这样说的呀
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक 20 बजार चरीकोट दौलखा सम्पर्कको लागि 98 41 57 70 69
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समयावधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी।

0: आराम सहजता र विश्वासिलो यात्राका लागि खनादेवी यातायात प्राली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार

0: देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो स्टाइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नानु हजुर भाइलाई टाढा लान लागेको। किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: जागिर खाने मौका त आएको थियो नि,
5: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज

0: सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 820 107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा। मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2, बाँसबोटे सड़क मेलुङ 2। बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म। बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म। र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3, बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म। बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु, दोलखा।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
7: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
9: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलानचोक।
10: अविनाश तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनोस सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 09, 98 41 87 09, सादो बाटो चरीकोट दोलाखा।

नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सह संयोजक माधव कुमार नेपालमा वैचारिक विचलन र पूर्वाग्रह देखिएको नेता झलनाथ खनालको आरोप। नेपालमा विचार र दर्शनहरू संकुचित हुँदै सामाजिक सञ्जाल फेसबुक र एक्समा सीमित भएको एमाले नेता प्रदीप गेवालीको भनाई। सभामुख डीपी अर्यालसँग नेपालका लागि बंगलादेशका राजदूत मो सफिरकुर रहरमानसँग भेटवार्ता। नेपालको विकास यात्रामा बंगलादेशको असल अभ्यास उपयोगी हुन सक्ने सभामुख अर्यालको धारणा। र पश्चिम एसियामा घोषणा भएको शान्ति सम्झौता विपरीत लेबनानमाथि इजरायली सेनाको हवाई आक्रमण जारी। सभामुख डोरप्रसाद अर्याल डीपी अर्यालले नेपालको विकास यात्रामा बंगलादेशको असल अभ्यासहरू उपयोगी हुन सक्ने बताउनु भएको छ। नेपालका लागि बंगलादेशका राजदूत मो सफिकुर रहरमानसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो। भेटको अवसरमा सभामुख अर्यालले नेपाल बंगलादेश सम्बन्ध सार्वभौमिक समानता आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्नुहुँदै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनु भएको हो। सभामुख अर्यालले बंगलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्नुहुँदै जनताको सेवा तथा देशको प्रगति र समृद्धिको लागि सफल कार्यकालको कामना गर्नुभएको छ। साथै नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्नुहुँदै दुवै देशका सरकारबीचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल र सह संयोजक माधव कुमार नेपालमाथि वैचारिक विचलन पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउनुहुँदै 36 बुधे असन्तुष्ट पत्र पठाउनु भएको छ। उहाँले एक पत्र मार्फत आफ्नो तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको हो। पार्टी एकता भएको 7 महिना पुग्न लाग्दा पनि आफूलाई पूर्ण रूपमा जिम्मेवार विहीन बनाइएको भन्नुहुँदै खनालले नेतृत्वको नियतमाथि प्रश्न उठाउनु भएको हो। पत्रको आधारमा नेता खनालले दाहाल र माधव नेपालमाथि जिम्मेवार विहीन बनाएर आफूमाथि अपमान गरेको उल्लेख गर्नु भएको छ। विगत 6 दशकदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय र पार्टीका विभिन्न कमिटीहरू चलाइसकेको आफू जस्तो वरिष्ठ नेतालाई एकताको 7 महिनासम्म पूर्ण रूपले जिम्मेवारी विहीन बनाइए र अपमानजनक व्यवहार गरेको खनालको आरोप छ। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न शुरू गरिएको आत्मसमीक्षा र पुनर्गठन अभियानको पूर्ण सफलताको कामना गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत एक सन्देश जारी गर्नुहुँदै उहाँले पार्टी पंक्ति र जनअपेक्षा अनुसार यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभएको हो। पूर्व वरिष्ठ उपाध्यक्ष पोखरेलले अभियानका क्रममा विभिन्न बाधा व्यवधान र आरोप लान्छनाहरू आइलागे पनि विचलित नभई लक्ष्यमा पुग्न शुभकामना दिनुभएको छ। उहाँले लेख्नु भएको छ, जुनसुकै किसिमका बाधा व्यवधान भए पनि तथा आरोप लान्छना लगाइए पनि आम पार्टी पंक्ति र जनअपेक्षा अनुसार यो अभियान सफलताका साथ पूरा हुने विश्वास व्यक्त गर्दछु। नेकपा एमालेका नेता प्रदीप गेवालीले नेपालमा विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्समा सीमित हुन पुगेको बताउनु भएको छ। आज आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा नेता गेवालीले नेपालमा दर्शनप्रतिको रूचि र बौद्धिक बहस संकटमा परेको बताउनु भएको हो। भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवी प्रसाद चट्टोपाध्यायको भनाई स्मरण गर्नुहुँदै उहाँले विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो।

0: वहाँले भन्नुभयो, भारतलाई दर्शनको सबैभन्दा बढ़ी आवश्यक भएको बेला नै दर्शन प्रतिको रूचि र बौद्धिक बहसमा खडेरी देखिएको उल्लेख गर्नुभएको सन्दर्भ प्रस्तुत गर्नुहुँदै ग्यावालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताउनु भएको हो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: सूचना तथा संचार मन्त्री डाक्टर विकास तिमाल सिन्हाले सरकारले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै आम संचार क्षेत्रलाई थप मर्यादित, जवाबदेही र विश्वसनीय बनाउन आवश्यक कानूनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। विनियोजन विधेयक 2083 अन्तर्गत सूचना तथा संचार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासा आज प्रतिनिधि सभामा जवाब दिनुहुँदै मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिष्ट आन्दोलन, आफ्नो मूल दर्शन र व्यवहार बीचको गम्भीर अन्तर्विरोधका कारण विघटनको संघारमा पुगेको बताउनु भएको छ। आज आयोजित दर्शन शास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा बोल्नुहुँदै उहाँले मार्क्सवादी दर्शनलाई सही ढंगले आत्मसात गर्न नसक्दा नेपाली कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउनु भएको हो। नेकपा एमालेका सांसद गुरू बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त रहेको अवस्थामा कानूनले नचिनेको व्यक्तिलाई आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा सहभागी गराइएको भन्दै आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोग सम्बन्धी बैठकमा उपाध्यक्ष पद रिक्त हुँदाहुँदै श्री कृष्ण गिरीलाई उपाध्यक्षको रूपमा उपस्थित गराइएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, हिजो एउटा अनौठो घटना घट्यो। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा नेपालको कानूनले नचिनेको मान्छे त्यहाँ बैठक स्थलमा हुनुहुन्थ्यो र उहाँ उपाध्यक्षको हैसियतले हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, नेपाली कांग्रेसका सचेतक निष्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालिन शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको हो। संविधानमा उल्लेख भएको 33% महिला सहभागिताको कारण नै र कतिपय ठाउँमा 50% पुर्याउने बारेमा बहस भइरहेका छन्। तर सामुदायिक वन क्षेत्रमा भने 50% महिला सहभागिता व्यावहारिक रूपमै कार्यान्वयन भइरहेको सामुदायिक वन उपभोक्ता महासंघ दोलखाले जनाएको छ। सामुदायिक वन उपभोक्ता समूहमा कार्य समितिको अध्यक्ष तथा सचिव र उपाध्यक्ष तथा कोषाध्यक्ष मध्ये एकजना महिला अनिवार्य गरिएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही सामुदायिक वन उपभोक्ता समूहमा आवेदन गर्नुभएका महिलाहरूलाई सामुदायिक वनको उपभोक्ता समितिमा 50% महिला सहभागिता कार्यान्वयन भएको छ भनेर सोधेका छौं।
3: नमस्कार, म चाहिँ मिङमा छेकी शेर्पा। नीति नियम र विधान ऐनले चाहिँ जुन 50% र 51% सहभागितामा चाहिँ महिला समावेश गर्न अगाडि सार्नुपर्छ भन्दै गर्दाखेरि यो विरलै मात्रमा पाइन्छ। किन पाइँदैन भने, पहिलो कुरा हामी नेतृत्वको लागि अग्रसर हुनमा आफै अडन लिन सक्नु हुँदैन र दृढ संकल्प पनि चाहिन्छ र अर्को समावेशीकरणको अगाडि अभाव पनि छ होइन। हुन चाहिँ नीति ऐनले भनेको छ तर लागू चाहिँ भएको छैन।
4: हाम्रो सामुदायिक वनमा पनि छैन 50% महिलाको नियम चाहिँ। अब त्यो पदाधिकारीको हिसाबमा चाहिँ सचिव र अध्यक्ष मध्ये महिला हुनुपर्छ भन्नेमा चाहिँ लागू भएको छ र 50% चाहिँ ठ्याक्कै छैन पनि र महिलाहरू आफै पनि अघि बढ्न आउनुहुन्न र अब घरायसी समस्याले पनि होला अब घरमा हरेक समस्याहरू हुन्छ त्यस कारणले ती छैन विश्वास पनि गरिँदैन।
5: नमस्कार, मेरो नाम सुनिता लिग्मी। कतै कतै अब सामुदायिक वनको ठुलो हेक्टर अनुसार होइन त्यहाँको कार्य समितिको आधारमा चाहिँ अलिक बढी नै कार्य समिति भएको आधारमा चाहिँ कतै कतै छन् पनि कम्तीमा 50% कतै कतै चाहिँ अब त्यहाँको वासस्थान अब त्यहाँको बसाइसरेको अवस्थाले गर्दा पनि अलिक कम पाउन सकिन्छ। कम्तीमा नि 50% भनेको हुन्छ होइन, ठ्याक्कै चाहिँ हुन सकिरहेको छैन।
6: मेरो नाम दिन्दा थामी। महिलाहरू हुनुहुन्छ, सहभागी हुनुभएको छ। युवाहरूको सहभागिता चाहिँ खासै देख्दिन छैन, सबैजना अलि 40 कटेको नै हुनुहुन्छ।
7: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घासेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
9: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865-59-94 र 9816-85-49-63।
9: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
10: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
11: केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
10: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
11: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
12: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
13: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
12: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
13: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरिकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा साब्दो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
5: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको जिरी नगरपालिकामा चालू आर्थिक वर्षको हालसम्म 71% भन्दा बढ़ी खर्च भएको पाइएको छ। नगरपालिकाले चालू आर्थिक वर्ष 2082/83 महिनामा 71.64% खर्च गरेको हो। नगरपालिकाले पुँजीगत तर्फ 64.57% र चालुतर्फ 74.72% बजेट खर्च भएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सोही अवधिमा नगरपालिकाले 4,95,42,889 रूपियाँ राजस्व संकलन गरेको छ। दोलखामा गत जेठ महिनामा सवारी दुर्घटनामा पनि 1 जनाको मृत्यु भएको छ भने 5 जना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत जेठ महिनाको मासिक रिपोर्ट अनुसार जिल्लामा 4 सवारी साधन दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 5 जना घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिमा चलाएको प्रहरीले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। 4 दुर्घटना मध्ये 3 तीव्र गतिका कारण र 1 यान्त्रिक गडबड़ीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दोलखाको सदरमुकाम चरीकोटमा नसर्ने रोग तथा रोकथाम नियन्त्रण सम्बन्धी 1 दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जना स्वास्थ्य कार्यालय दोलखाको आयोजना र नेपाल पत्रकार महासंघ दोलखाको सहकार्यमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले समाचार सम्प्रेषण र आत्महत्या सम्बन्धी निर्देशिकाको बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्री राम तिमल सिन्हाले दोलखामा आत्महत्याको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र प्रसाद बुढा मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यम कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। बीपी राजमार्गमा ट्रैक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। कमलाबाई नगरपालिका वडा नम्बर छ पिपा होटल अगाडि भएको दुर्घटनामा परिकमलाबाई नगरपालिका वडा नम्बर 12 30 वर्षीय मनिष माझीको मृत्यु भएको हो। माझी टारबाट ढुङ्गे बासतर्फ जाँदै गरेको काठ बोकेको J1T9037 नम्बरको ट्रैक्टरले विपरीत दिशाबाट आउँदै गरेको B75P692 नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो। दुर्घटनामा घाइते हुनुभएको माझेको उपचारको क्रममा ज्यान गएको हो। रामेछाप जिल्लाका विभिन्न गाउँ बस्तीका किसानहरूले बाँदरको आतंकका कारण खेतीपाती जोगाउन मुस्किल परेको गुनासो गर्नु भएको छ। विशेष गरी मकै तथा तरकारी बालीमा बाँदरले ठूलो क्षति पुर्याउन थालेपछि किसान चिन्तित बन्नु भएको हो। जिल्लाको ग्रामीण क्षेत्रमा बाँदरका समूह खेतबारीमा पसेर पाक्न लागेको तथा रोपिएका बाली नष्ट गर्ने गरेको स्थानीयको भनाई छ। किसानहरूका अनुसार दिनभरि खेतबारी कुरेर बस्नुपर्ने अवस्था आएको छ भने रात दिनको मेहनतले लगाएको बाली केही घण्टा बाँदरले सखा पार्ने गरेको छ। रामेछाप नगरपालिका सातका किसान बालकुमार श्रेष्ठले वर्षभरिको आमदानीको आधार मानिएको मकै बाली बाँदरले खाइदिँदा आर्थिक भारमा परेको बताउनुभयो।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: अब बाँकी प्रसंगहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले मध्य प्रदेशका पार्टी सांसदहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा मध्य प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको हो। मध्य प्रदेश अधिवेशनको विषयमा सभापतिले पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको सभापति लामी छानेको सचिवालयले जनाएको छ। नेकपाका सांसद गोपाल शर्माले अर्थमन्त्री स्वर्णिम बुवागले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति प्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सरकार गैर जिम्मेवारी भएको टिप्पणी गर्नुभएको हो। उहाँले एउटा साधारण मान्छेको खुट्टा भाँच्ने अभिव्यक्ति दिएको भएर के गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभयो। उहाँले कानूनको पालना मन्त्रीहरूले पनि गर्नुपर्ने बताउनु भएको छ। सरकारकै कारण देशभर अराजकता बढ्दै गएको उहाँले जिकिर गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसदले प्रतिनिधि सभाको बैठकमा बेल घेराउ गरेका छन्। विनियोजन विधेयक 2083 मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाब नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदले बेल घेराउ गर्नुभएको हो। यसैबीच सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अलियाले उक्त पार्टीका सांसदलाई सचेत गराउनु भएको छ। यद्यपि उक्त पार्टीले आफ्नो विरोध जारी राखेका थिए। राहदानी छपाईमा अनियमितता भएको प्रकरणमा थप दुईजना पक्राउ पर्नु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थप दुईजनालाई पक्राउ गरेको हो। अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहल बाउरका नेपाली प्रतिनिधि महेन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य रहनु भएको छ। उहाँहरू विरूद्ध 3 दिन म्याद समेत थप भएको छ। यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेको थियो। उहाँहरू विरूद्ध 4 दिनको म्याद थप भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पश्चिम एसिया युद्ध घोषणा भएको शान्ति सम्झौताको बावजुद इजरायली सेनाले आज दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मीडियाको रिपोर्टमा उल्लेख गरिएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी इजरायली युद्धरत विमानहरूले नबातीह अल्फाक क्षेत्र र छिमेकी शहर कफर लेब तेब निकट टकको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताइएको छ। इजरायलीहरूले जहानिए क्षेत्रको अन्सारीह शहरमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ। सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्न अमेरिका इरान सम्झौता भएकोदेखि लेबनानमा हिंसात्मक गतिविधि घटेको बताइन्छ। तर सम्झौता भएपछि भएको इजरायली आक्रमणका कारण कम्तीमा 5 जनाको मृत्यु भएको बताइएको छ। सुधारको आशासँगै दक्षिण लेबनानका बासिन्दालाई आफ्नो वासस्थान फर्कन र आफ्नो शहर गाउँहरूको निरीक्षण गर्न अनुमति दिएको छ। तर लेबनानी सेनाले इजरायली आक्रमणको जोखिम अझै बाँकी रहेको भन्दै स्थानीयलाई फिर्तीमा ढिलाइ गर्न आग्रह गरेको छ। इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्चको शुरूमा अमेरिका इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरेको लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सह संयोजक माधव कुमार नेपालमा वैचारिक विचलन पूर्वाग्रह देखिएको नेता झलनाथ खनालको आरोप। नेपालमा विचार र दर्शनहरू संकुचित हुँदै सामाजिक सञ्जाल फेसबुक र एक्समा सीमित भएको एमाले नेता प्रदीप गेवालीको भनाई। सभामुख डीपी अर्यालसँग नेपालका लागि बंगलादेशका राजदूत मोसफिकुर रहमानसँग भेटवार्ता। नेपालको विकास यात्रामा बंगलादेशको असल अभ्यास उपयोगी हुन सक्ने सभामुख अर्यालको धारणा। र पश्चिम एसियामा घोषणा भएको शान्ति सम्झौता विपरीत लेबनानमाथि इजरायली सेनाको हवाई आक्रमण जारी। हवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: खटिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री

0: हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
0: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082।
4: मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोडा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
5: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
4: त्यसै गरी कृषि वन तथा वातावरण मंत्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। वहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। वहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
6: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
4: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। वहाँका अनुसार हाल 7 वटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्याङ्कनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग सञ्चालन गरिने तयारी रहेको वहाँले संसदमालाई जानकारी गराउनुभयो।
7: नेपाल आयल निगमबाट सिलीगुड़ी, चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
4: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिलचनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
8: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
4: हाल रहदनी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात ढुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
9: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि चाहिँ अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटीजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
4: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधि प्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोङ्गो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोङ्गो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
10: सन्तोषी राहुल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भर कम
11: विद्युत छैन। हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन।
10: इन्टरनेटमा समस्या झन थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: संसद तपाईका आवाज, तपाईका सरकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
14: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
15: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
14: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
16: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
13: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।

14 गते दोलखा भीमेश्वर सुर्खेमा हुने कार्यक्रम असार 11 मा सर्यो मलमास भएका कारणले हजुर यसको असर पर्यो 2083 असार 11 मा इन्द्रनी दोलखामा आउने थामी जातिको क्षति चन्द्रभूमि उभौली पर्वमा सुर्खेमा धुमधामै मचाउने भीमेश्वर साउ सुर्खेमा हजुर सांस्कृतिक कार्यक्रम थामी जातिको महान भूमि पर्वमा

छिमेकी जिल्लाका पाए पर्ने जति गोलखा र छिमेक जिल्लाका पाए पर्ने जति आउनु होला 11 गते, रमाइलो छ अति। स्थानीय थामी जातिको रहन सहन हेरी इन्द्रणीसँग रमाउने मौका छिट्टै आउन फेरि। ए असार 11 मा सुर्खी

0: यही मिति 2083 साल असार महिनाको 11 गते बिहिबारको दिन भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्खेमा रहेको सेतीचन्द्र भूमि मन्दिरमा उभौली भूमि पर्व बागमती प्रदेशका माननीय सांसद श्री ठुला थामीको प्रमुख आतिथ्यता र भीमेश्वर नगरपालिकाको नगर प्रमुख ईश्वर नारायण मानन्दहरूको विशेष आतिथ्यता र इन्द्रणी कार्यक्रमका टीम तथा अन्य ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूको साथमा बेजोड सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाइने भएकाले यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: आकर्षक कलाकारहरू गायक रमन थामी गायक शक्ति थामी

0: उद्घोषक तथा गायक मोहन तामाङ, डान्सर तथा मोडल विमला थामी, मुख्य सहयोगी गडुल थामी, कार्यक्रम संयोजक कुलमान थामी, श्री सेतीचन्द्र भूमि संरक्षण समिति भीमेश्वर नगरपालिका नौ सुके दोलखा।
1: कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो, त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ, यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
2: नमस्कार, म गङ्गे अधिकारी दैलेखको ढुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 देखि। यो छानामा, रेक्चामा, कल्चोडुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई समस्या छ। एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने?
3: तपाईँको प्रश्नको जवाफ दिँदै हुनु कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्युपाने।
4: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदै, पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो। अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलागे भने चाहिँ चल्दैन, एउटा समस्या चाहिँ यो रह्यो। अर्को चाहिँ नि अब अरू प्राविधिक समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
3: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बच्न खोपको आवश्यकता,
6: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
5: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बच्ने बारेमा साथी लील प्रकाशनले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
6: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाइ भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुकुर हो अथवा सधैँ आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेलचक्र्याइँ गरेको जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भइरहेको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले, खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि, हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको किस पनि देखेको थियो। यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएकै मान्छेहरू, अथवा एचआईभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्टेज भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेजको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ। र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाई चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्को मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ, कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ, त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाबा आमालाई भन्दैनन्, र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
9: साथीसँग छरछिमेकीका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर, मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने सङ्केतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
6: पाउँछ? यसमा के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यौँ भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि, त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनन् र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
9: लक्षण देखिसकेको अवस्थामा
6: हामीले सबै नै छैन। सो यसमा चाहिँ दुई तिनवटा कुराहरू, किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने, इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि, एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने, अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
9: यो सकभर छिटो भनेको जस्तो मानौ, कति समय भन्दा छिटै, जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
6: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाई भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन, त्यो कुकुरको टोकाई भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले, होइन के छ भन्दाखेरि कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नु पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
9: तत्कालै
6: तपाईँको समुदायको मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
9: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नु पर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
6: बिल्कुलै के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाउँ, यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ, त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
9: साबुन पानी यदि त्यहाँ भेटिएन, साबुन भेटिएन भने
6: कुनै पनि डिटर्जेन्ट कुनै पनि
9: त्यो भनेको
6: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने, अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो, तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
5: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ।

ताजा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
1: ढोकामा आग्लो

0: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि
1: हेर्नुस् त अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि अनि कतै पानी पो खेर गइरहेको छ कि
0: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि
0: रात निष्ठुरी हुन्छ यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त अनि अम्खरामा पानी नि
0: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है
1: यसबाट जोगिन ध्यान पुर्याउ सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश
3: हजुर बुबा नमस्कार
4: नमस्कार नानी नमस्कार
3: के छ खबर सन्चै हुनुहुन्छ
4: सन्चै छु नानी
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा
4: तीर्थ चाहिँ जाने भनेको नानी तर कुन तीर्थ जाने भनेको
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा जस्तै बद्रीनाथ जगन्नाथपुरी रामेश्वरम द्वारिकाहरू पर्छन्
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त
3: हजुर हुन्छ बा सुन्नुहोस् है त
5: हजुर तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ बनारस ऋषिकेश बद्रीनाथ गंगासागर कलकत्ता जगन्नाथपुरी उडिसा तिरुपति बालाजी आन्ध्र प्रदेश लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू कन्याकुमारी तामिलनाडु रामेश्वरम द्वारिका गुजरात सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048473107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।

0: अनुरोधक जीव जनवन कार्यालय दोलखा।
1: सूचना सूचना सूचना। बाह्रौं विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख अतिथितामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सहर्ष अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलखा। ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844-002090 र गणेश बुढाथोकी 9869-019-816। सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
3: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हातखुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हातखुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
5: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
4: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
6: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
7: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरा 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एक्ले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेश दाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
10: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: ભાઈને ખેગરની ઓલે બને ઈશુ બેપર વ્યવસાય ઘરું બને અલી કચી ખર્ચક પણ જુ ગરીકુ છી ચામલની ને કાઠમંડો જાને ન શકીને બો યુ સમય લે હમીલાઈ ગરી ખાને નદી ની ભય બને हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
1: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरी सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरी कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9855068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9855068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि सुन्ने छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
7: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
0: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा।
2: साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है।
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
0: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
0: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
3: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब यो बताइ नि भएको श्री हरिवंश हरिवंश प्रभुको यो अध्यायले गरिकन कति कुराको विस्तार गरिन्छ भनेकन सुन्नु सौनक आदि भनेकन सौनक आदि नामका 88,000 ईश्वरका प्रतिगुरु सुतजीले बताउनु हो सोहिनी कथाहरू ल्याएर यता राजा जन्मेजयलाई वैशम पाण्य नामका गुरुले बताउनु हो सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गर्न लागिरहेका छौ राजन अब त्यसै मौकामा यतापट्टि के भयो त भन्ने छला भनेदेखि जस्तै त राधा पूर्व जन्ममा पोथेन भनेर भन्ने जो सन्दर्भ उता राजा जन्मे जयले जो प्रश्न गर्दाखेरिमा वैष्णव पाएन नामहरूको जो गुरुले भन्नुहुन्छ कि हो म तिमीलाई सानो एउटा इतिहास ल्याइकन बताउँछु भनेर त्यहाँबाट के उतापट्टि बताउँदै हुनुहुन्छ महाराजलाई हेर्नुहोस् त जब त्यस्तो थियो त्यति भइसकेपछि उपरान्त त अब त्यसरी मञ्चमा चढ्नु भएको अवस्थामा अहिलेखेरि रामचन्द्र परमात्मा प्रभु भगवान्लाई जो पानको इच्छा लागेर त्यहाँबाट पान मुखमा राख्नु राखेर त्यहाँबाट अहिलेखेरि जब त्यस्तो गरेर खाँदाखेरिमा त त्यो पान खाएको पहिलो रस त्यो निल्नु हुँदैन त्यो केही दोषी हुन्छ भनेर भनेको हुँदा त्यो थोक्नु पर्ने भयो थोक्दाखेरिमा त्यो थोक्ने फेक्दानी छैन नभइसकेपछि उपरान्त अब के गर्ने त भन्दा त्यो सुगणा नामरेकी जुन हो अनि दासी ती दासी त्यहाँ बसेकी थिइन् बसेपछि त अलिकति त उनले यसो विचार गरे विचार गर्दाखेरि त हो रामचन्द्रलाई त थोक्नु पर्ने आवश्यकता पर्यो अब के चाहिँ गर्ने त भन्दाखेरि हेरिन् उनले पनि सोचिन् बुझिन् बुझ्दाखेरिमा केही उपाय छैन नभइसकेपछि उपरान्त त यसो विचार गरे यो अरू केही छैन भने मेरो हात त छ नि त ल हेर्नु त अब त्यस्तो उहाँलाई आभार पर्यो अभ्यारो पर्यो त्यस कारणले गर्दाखेरि म अब के गर्ने त भन्ने छ भनेदेखि मेरा यी हात त छन् भनेदेखि म यही हात अञ्जली थापिदिन्छु भनेर गएर अञ्जली थापिन् ओहो प्रभु लो यो मेरो अञ्जलीमा थोरी भइसोस् भनेर भनिन् प्रभु रामचन्द्र त छक्क परिहाल्नु पर्यो पहिलो त स्त्री जाति दोस्रो हात ल हेर्नु त अब यहाँ त कत्रो अपराधको कुरो पनि छ अलिकति अब गर्नु कसो अलिकति उहाँले त्यो थोकिहाल्नु सक्नु भएन प्रभु थोक्नुहोस् केही पनि गर्दैन हजुरले अपराध लाग्दैन भनेर भने भनेपछि अनिखेरि ल भइगयो त मरण तयकरण त अब गरौँ कसो भनेर अनिखेरि त्यही हातमा थोकिदिनु भयो अनिखेरि उहाँलाई अनि ठिकै भयो त्यहाँबाट उतापट्टि जुन सभा हुँदैछ उहाँले त्यो पान खान लाग्नुभयो अनिखेरि राम्रो भयो अनिखेरि अब यतापट्टि के भयो त भनिसकेला भनेदेखि जुन हो रामचन्द्र परमात्मा प्रभु भगवान्लाई बडो सङ्कोच पर्यो हे हौ अब गर्नु कसो त ल हेर्नु त पहिलो त स्त्री जाति दोस्रो त उतापट्टि जुन हो उनको हात त्यस्तो हातमा मैले थोक्नु हुँदैन थियो मैले जो थोक्दिएँ ल हेर्नु त मलाई कति किसिमको जो अपराध लाग्ला त भनेर भने यस्तै किसिमको जो सोच विचार परमात्मा प्रभु भगवान्ले त्यस्तो विचार गर्दै हुनुहुन्थ्यो महाराज अब त्यस्तो गर्दै गर्दै ल्याउँदाखेरिमा यतापट्टि अनि ती सुगणा नामहरूको जुन दासीले पनि के विचार गरिन् त भनेदेखि ओहो अब जुन हो बल्ल बल्ल एउटा भाग्यले गरिकन जो पाइयो परमात्मा प्रभु भगवानको जुन हो थोक रामचन्द्रको जो थोक त्यसरी जो आफ्ना हातमा आफ्नो जिम्मामा आउनु भन्ने कुरो त यो त ठुलो कुरो पो छ त ल कहाँ पाउनु थियो कसरी पाइन्छ ल हेर त अब कसले पाएका छन् अरूले कसैले पनि पाएका छैन भनेदेखि आज मेरो भाग्य रहेछ मैले जो पाएँ त उहाँको थोक मेरो जो हातमा अथवा शरीर मैले थाप्न पाएँ भनेदेखि अहिले अब के गरेँ त यसलाई त नफाल्नु फाल्नु हुँदैन अब म यो त अझ खानु पो पर्यो भनेर भन्ने त्यो सुगणा नामरेकी जो दासीले त्यस्तो विषयको विचार गरेर गरिन् विचार गरिसकेपछि उपरान्त त्यहाँबाट उनले त्यो अलिकति थोकहरू के गरिन् त भने सलाबदेखि अलिकति चाड्न लागिन् रामचन्द्र परमात्मा प्रभु भगवान्ले त्यसरी जो हातमा थोकिदिएको त्यो थोक अलिकति सुगणा नामरेकी जो दासीले जो चाटिन् महाराज चाटिन् चाटिसकेपछि उपरान्त अनिखेरि अब यो त के हो भन्ने सल्लाह भने भगवानको महाप्रसाद हो भन्ने उनले त्यो सोचेकी छन् त्यस्तो त्यो महाप्रसाद त्यो त पा काहीँ पनि कसैले खोजेर पाउन नसक्ने चिज हो त आज मेरो भाग्यले जब त्यसरी जो पाइयो भनेदेखि यो महाप्रसाद हो चाट्नुपर्छ भनेर मजाले चाटेपछिकन काहीँ त साथसँगले चाहिँ खाइन् महाराज भगवानले अनि त्यो थोकेको थोक अनि कसले त्यो सुगणा नाभरेको जुन दासीले जब त्यसरी जुन खाइसकेपछि उपरान्त अहिले जो महाप्रसादको रूपमा त्यसरी जो खाइसकेपछि अनिखेरि भगवान्ले पनि उतापट्टि आज जो जुन उहाँले यसो विचार गर्नुभयो उनीदेखि अनिखेरि रामचन्द्र परमात्मा प्रभु भगवान् बहुतै खुसी हुनुभयो के खुसी हुनुभयो भने उसलाई भने हरे प्रभु त्यत्रो गुण कहाँ पाउनु त्यत्रो जो लाभ कहाँ पाउनु
हरिवंशतत्व नपाउनु गुण पाइयो, नपाउनु लाभ पाइयो, त्यस्तो अप्ठ्यारो पारेका अवस्थामा उनले जुन हो त्यो थुक्ने त्यो थुक अब आफ्नै जो हात लगेर त्यसरी जो थाप्दिन् त्यसमा थुक्यो अनिखेर त अब उतापट्टि जसलाई त्यो थुक थाकलिन् पहिलो त जो मैले थुक्नै हुँदैन थियो त्यहाँबाट थुक्दिएँ अनि त्यहाँ माथि त उनले लगेर फाल्दिन् भनेर भन्दाको खातिरमा त उनले त चाटीपुटी पारेर पो खाएँ त्यो त महाप्रसाद हो भगवानको जो थुक भनेर जब त्यसरी जो खाएन भनेदेखि ओहो मलाई कति किसिमको जो पाप लागेको छ भनेर भन्ने अलिखेरि त्यस्तो सोद्धाखेरिमा अलिखेरि रामचन्द्र बहुतै खुसी हुनुभयो र अलिखेरि रामले भन्नुभयो कसलाई अलिकति सुगणा नामरी जो दासीलाई भन्दै हुनुहुन्छ रामचन्द्र अलिखेरि के भन्नुहुन्छ भने यसलाई पनि ए दासी हेर अब तिमीले त्यस्तो जुन हो मेरो थोकहरू थोक्नको खातिरमा हात थाप्यो अलिखेरि मैले त्यो थोक्नु हुँदैन थियो अलिखेरि आखेरी अप्ठ्यारोमा परेर मैले थोक बाध्यताले थोक्नै पर्यो मैले थोकेँ तिमीले त थोक फाल्नु पर्थ्यो तर तिमीले जो महाप्रसाद हो यो परमात्मा प्रभु भगवानको जो प्रसाद हो अनि यो प्रसाद फाल्नु हुँदैन फाले अपरा लाग्छ भनेर अनि तिमीले त त्यसरी चाटीपुटी पारेर जो त्यसरी जो खायौ भने र तिमीदेखि म चौपट खुसी भएँ तिम्रो मनमा के इच्छा छ त्यो वरदान माग म तिमीलाई जो दिन्छु भनिकन परमात्मा प्रभु भगवान रामचन्द्रले जब त्यसो भन्नुभयो ती सुगणा नामरी जो दासीलाई जब त्यो भइसकेपछि उपरान्त अनिखेरि उतापट्टि जो अनिखेरि त्यो दासीले पनि भन्न लाग्यो नि ओहो प्रभु मैले गरिएको यस्ता किसिमको जुन हो कर्मदेखि हजुर त्यसरी जो खुसी हुनुभएको छ अरे भनेदेखि प्रभु म अनिखेरि अब यो जन्ममा त जो हजुर एक पत्नी व्रतधारी हुनुहुन्छ भनेदेखि अब अर्को जन्ममा म अनिखेरि हजुरको जो साथमा यहाँ एकान्त सहवास गर्न चाहन्छु भनेर भनिन् भनिसकेपछि उपरान्त हो त्यस्तो कुरा जो रामचन्द्र परमात्मा प्रभु भगवान्ले सुन्नुभयो कसको भने छ भने सुगणा नामरीको जो दासीको जब सुनिसकेपछि उपरान्त ओहो अनिखेरि भन्नुभयो यो सुगणा अब आउने द्वापर युगमा जो म जो कस्तो भनेदेखि म गोकुलमा गएर त्यहाँबाट परमात्मा प्रभु भगवान् अनि त्यहाँबाट वसुदेव देवजीबाट मेरो कृष्ण अवतार हुनेछ अनिखेरि मैले कृष्ण अवतार लिनेछु तब तिमी के हुन्छ त भनेदेखि तिमी राधा नामले खरिकन अनिखेरि राधा नामबाट अनिखेरि एउटा गोपत्नी भएर त्यहाँबाट तिमी रहनेछौ अनि अब तिमी मेरो सबैभन्दाको जो प्यारी सबैभन्दाको जो प्यारी हुनेछौ ल तथा अस्तु भनेर अनिखेरि रामचन्द्र परमात्मा प्रभु भगवान्ले त्यसरी त्रेतायुगमै अनिखेरि त्यो सुगणा नामरीको जो अवसरलाई अनिखेरि त्यो आफ्नो थोक खाएको अनिखेरि त्यो पानको अनि पान खाएको जुन पहिलो उसको अनिखेरि थोक अनिखेरि त्यो उनले अनिखेरि त्यसरी अजुलीमा थापेर त्यो त्यसरी खाएको गुणले गरिकन अनिखेरि उहाँले त्यो वरदान माग भन्दाखेरि उहाँले त्यसरी जो म हजुरको प्रिय हुन सकौँ भनेर भनिसकेपछि अनिखेरि ल तथा अस्तु पायौ तिमी सबैभन्दा जो प्रिय हुनेछौ भनेर जब त्यसरी जो भन्नुभयो अनिखेरि अनि तिनै जो त्रेतायुगकी सुगणा नामरीकी जुन अवसर दासी अनिखेरि द्वापर युगको जो राधा परमात्मा प्रभु भगवानको जुन प्यारी राधा त्यसरी जुन हो त भएको कारण यो हो अनिखेरि त्यो कृष्ण प्यारी भएकी हुन् हे महाराज हेर्नुहोस् ल अब यस्तो छ कि अब जुन सुकैले पनि जुन सुकै बेलामा पनि ओहो ल हेर्नुहोस् अब त्यो त केही अवस्था आफूले पनि हरेक किसिमको जो गुण गर्नुपर्छ अनिखेरि अब यो चिज जो अप्ठ्यारो छ यो चिज जो फोहोर छ अथवा यो म लिन्न म सुहोर्दिन म गर्दिनँ म खान्न अनिखेरि म यस्तो राम्रो मानिस म सुगरी मानिस म असल मानिस अर्काको यस्ता किसिमको जुन फोहोर फारहरू अब यस्तो गर्न उचित हुँदैन भनेर कसैले पनि नभन्नु महाराज अब त्यो त अप्ठ्यारो परे अनुसार सबैको अप्ठ्यारो अनिखेरि आफूले पनि जुन सुधार गर्नुपर्छ सुधार आफ्नो अप्ठ्यारो अर्काले सुधार गर्नुहुन्छ अरे भने अर्काको अप्ठ्यारो पनि आफूले त्यो सुधार गर्नुपर्छ महाराज ल हेर्नुहोस् त अनिखेरि त उनले गरेको थियो पाएँ हेर त नगरिकन त्यसै पाइँदैन अनिखेरि हजुर हामीले पनि जसकै कुरा पनि गर्न सक्नुपर्छ गर्न सकिसकेपछि मात्रै अनिखेरि हामीले पाउँछौ नत्र भनेदेखि त त्यसै पाइँदैन महाराज हेर्नुहोस् अनिखेरि जुन त्यसै त्यो पाइने कुरा छैन महाराज गरेपछि अवश्य मेरो हुन्छ त उनले पनि जो गरेकै थिए अनि भगवानको जो प्यारी भइन् अब कसको के लाग्छ हेर्नु त अनिखेरि जब त्यस्तो त्यस्तो त्यस्ता किसिमले गरिकन उतापट्टि जो त्यो भयो हे महाराज हेर्नुहोस् अनिखेरि ल अब राधा पूर्व जन्ममा को थियो नि त भनेर भन्दाखेरिमा राधा पूर्व जन्ममा
सुगण नाम दासी थे महाराज अनुष जन्मे गयो अलिखे तो कारण द्वारा बड़ा अलिखे परमात्मा प्रभु भगवान को जो प्यारी राधा भएको कारण त्यो हो हेर्नु त अहिले पनि जो परमात्मा प्रभु भगवान अनि फेरि राधा कृष्ण भनेर भनिन्छ हेर्नुहोस् अनि फेरि अब जो जुन महिलालाई त्यसरी अगाडि राखिन्छ हजुर जहिले पनि महिलालाई अगाडि राख्नुपर्छ महिलालाई जुन हामीले सम्मान दिनुपर्छ महिलालाई हामीहरूले एकदम शीतल गरिकन जुन दिनुपर्छ अनि फेरि सारा सम्पूर्ण सम्मानहरू दिनुपर्छ महाराज महिला हेर्नु त अनि फेरि त्यसरी जो राधा कृष्ण अथवा दिदी भिनाजु ल अनि फेरि उतापट्टि जो भिनाजु र दिदी पो भन्नु पर्थ्यो अनि फेरि कृष्ण र राधा पो भन्नु पर्थ्यो राधा कृष्ण भन्नु पर्दैन थियो ल हेर्नु त दिदी र भिनाजु भन्नु पर्दैन थियो तर के गर्ने भन्ने सल्लाह भनेदेखि महिला त्यो किन त्यसरी भयो भने महिला शक्ति चिज हो नि त हजुर महिलामा शक्ति छ अनि फेरि त उहाँहरूको शक्तिले हामीहरूलाई जो उतापट्टि अब शक्ति फैलिएको छ र हामीहरूले जुन सुकै कुरा पनि जो पुरुषार्थ पराक्रमहरू गर्न सक्दछौँ त्यस हेतुले गर्दाखेरिमा अब यसरी जो महिलाको शक्ति भएन अनि फेरि महिला हामीहरूको जुन हो छैन भनेदेखि हामीलाई त्यत्रो शक्ति आउँदैन हे महाराज हेर्नुहोस् त्यस हेतुले गर्दाखेरिमा अनि फेरि महिलामा ठुलो शक्ति छ अनि फेरि ठुलो शक्ति छ ठुलो गुण छ ठुलो पुरुषार्थ छ ठुलो पराक्रम छ ठुलो विवेक छ ठुलो विचार छ महिलामा त्यहाँ त्यहाँ किसिमले गरिकन गरेको हुन्छ हे महाराज हेर्नुहोस् त्यस कारणले गर्दाखेरि हामीले महिलालाई सानो ठान्नु हुँदैन महिलालाई ठुलो ठान्नु पर्दछ महाराज हेर्नुहोस् भनिकन अनि सोध्ने भएका सौनका आदि नामहरूका 28,000 ऋषिहरूलाई गुरु सूत्रजीले बताउनु भएको र अनि अब उतापट्टि के हो त भनिसला भनेदेखि जस्तै राजा जनैजयलाई वैष्णव पायले नामहरूको गुरुले ल्याएर अनि खेरि यो इतिहास बताउनु भयो र अनि खेरि अब सैनिक कथाहरू ल्याएर अनि यता हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले त्यो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अडैया शनिश्चरहरू शान्ति हुन् शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रामरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने र महाराज अब यस्ता किसिमको जुन हो यो अहिले बताइएको जुन हो राधा प्रो जन्ममा पोथिन् भन्दाखेरिमा अनि अब सुगण नामरेको जुन हो दासी थिएन है भन्ने कुरा अनिखेरि अब यो कहाँ पनि पाइन्छ भन्ने जस्तोलाई भन्दाखेरि जस्तै आनन्द रामायणको अनिखेरि अब उतापट्टि सातौं काण्डको है 21 सर्गमा यहाँहरूले त्यहाँ पनि हेर्न सक्नुहुन्छ अनिखेरि त्यहाँ पनि पाउन सक्नुहुन्छ भन्ने समानको कथा ल्याइकन हाम्रो आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले अनि जस्तै त्यो धर्मको धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भने अनि या शनिश्चर शान्ति हुन् साढे सात आदि गरेका ग्रह शान्ति हुन् उल्का भ्रामरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै है यो जुन जस्तै जुन यो हरिवंश महापुराण हरिवंश पर्वको यो अध्यायले गरिकन यथामति विस्तार गरियो देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षा मे स्तनयम् कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते देहि मे स्तनयम् कृष्ण त्वमहं शरणं गत नारायण ओ श्रीकृष्ण।

श्री सीतापति माथि भक्ति धरियो शंका गरी थीन जब

यस्तो पुण्य पवित्र छलफल हुँदा आनन्द मान्छु म त दुर्वासा मुनि गर्छु दर्शन भनी श्रीरामको केही दिन आफ्ना 60,000 शिष्यसँगले सोतै गए मन मन देखुन् पौरन रामको जगतले जानुन् नारायण

पहिले काटी लौकी छाल रुख काटी पाटका कन्ननी।

गायत्री जपले र गोरा तपले आचारले वेदले विद्या ज्ञान र ब्रह्मचर्य गुरुको भक्ति र सत्सङ्गले धप धप अग्नि समान कान्ति मुखमा चम्खन्छ ब्रह्मतेको

दुर्वासा अगिथे कुमार पछिथे जय राम जय बोल्दथे।

यस्ता पुण्यमासिको नचुके लौ लौ गराउँ दर्शना।

0: ढोकामा पहरा सिपाही जति थे चपचुप भई हेर्दथे। पस्नु भो दरबार भित्र मुनिजी कोही केही बोल्दैनथे।
1: धोला खाजिला तामको से पालेका च्यामा मा परो गाउँ छ नम्बर वडा हो मसेना चौरा केसै प्रसाद मेरो नाम। घर सुन्नुहुन्छ भने मसेना चौरा भेरको नामा हो घर। थर भन्नुहुन्छ भने बताइदिने छु फुएल मेरो थर। ए आलसी लुम्रा तज अट पर जालि जामुन्टे जा ठ्याक्कै ठिक न म दिन्न यो शरीरमा जो काट्नु काटे समझ। मैले बल्ल चिने तलाए त बडो लेथ्रो र तज दूर जान तैले गर्नु गरे सबै बल हरे सारा बिगारे गुण। लुम्रा अघि पर्न बाल हिँदा साह्रै थके तेर पो महिना भर मे जता थकाए ता भने मन्जुर दिए ठेक्नको। तैले त बबुरा सोटोक मन पो आफै पटि तानी तस एकै मास भरिमा खोसो खोसो लुठा खड्या त्राफो गाँथे त। पहिले त मन यो थियो छु रसिलो आँटे छिटो नि डर तेरै सङ्गतिमा फसेर अब भोलो के कहाँ कर। पहिले सागर बा हिमालय समन जो नागुला भन्दथ्यो अहिले आँगन सम्म लाग्नु परदा साथी गुवार जो भयो। एउटी सुन्दरी नारी रूपकी श्री चन्द्रमा केसरी चल्तो देह सुकन्दको बन भरे कस्तुरीको झै गरी। सुरे सुन्दरीलाई सुन्दरी तिमीको हौ कसरी यहाँ आई मोह भयो तिमी ऊ परमा इच्छा भए मनमा।
2: कि त माया खड्का कालिचोक गाउँपालिका वडा नम्बर 8 भ्यान मलम।

वनम विष्णु खुशी पर्न त सक्दैनौ सानु छौ। ध्रुव भन्छन् नारदका पाउमा परेर तपस गर्छु ज्ञान लिनुहोस् ममा प्रेम गरेर। नारद भन्छन् ए मुना गएर शुद्ध भई व्रत

पत्नी शीलवती र पुत्र गुमिल मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाई सजिला माता पिता सन्मुख नारायण।

पत्नी शीलवती र पुत्र गुनिलो मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चाहिँ मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण कसको

महिना आयु छिन्दै रात दिउँसो हप्ता र महिना बनी थाई हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।